0: पा अध्यक्ष महेन्द्रेश्वर महादेव रामची आश्रम गुठी समिति लामा चौर, गंगा कुंवर महिला उपसमिति संयोजक महेन्द्रेश्वर महादेव रामची आश्रम गुठी समिति लामा चौर। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
1: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
0: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
1: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
2: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिद्धेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर। सम्पर्क 98116062983, 98560852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।

0: नेपालीहरुको मान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण इष्ट मित्र, आफन्तजन, शुभ चिन्तक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मन्जु नेपाली वडा सदस्य पोखरा महानगरपालिका वडा नम्बर 16 बाटुले चौर।
2: हैन ए बुढा बिहान बिहान काई नलाकाउ
3: मेरी आमै नि घर बनाउन लाखो कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अडेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-5149-84 5149-85 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-5259-04 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव कमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झनेको छ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशापित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा हामी छलफल गर्नेछौ पछिल्लो समयमा स्थानीय निकायको चुनाव जुन फागुनमा हुने चर्चा भइरहेको छ। आज हामी स्थानीय निकायको चुनावसँगै कतिपय सोशल मीडियामा त पोखरा महानगरपालिकाको मेयर यसलाई अगाडि बढ़ाउने भन्ने खालका चर्चा मलाई लाग्छ त्यो जनमत संकलन गर्ने काम पनि भइरहेको छ। आज हामी स्थानीय निर्वाचनमा रासोपाको राजनैतिक रणनीति, विगतको स्थानीय सरकारको समीक्षा र मतदाताप्रतिको जवाबदेता र राष्ट्रिय स्वतन्त्र पार्टीको तयारीको विषयमा हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता हुनुहुन्छ एकराज नेउपाने। हाम्रै पालामा परिवर्तन हुनुपर्छ भनेर त्यो परिवर्तित यात्रामा हुनुहुन्छ उहाँ। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, अहिले जस्तै मैले थोरै पृष्ठभूमि पनि जोडेँ होइन, रासोपाको स्थानीय निर्वाचनमा अब आउने निर्वाचनमा चाहिँ तयारी के छ, पोखराको विकासको मोडेल चाहिँ कसरी तयार गर्दै हुनुहुन्छ?
1: हामीले चाहिँ पोखरालाई अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ पोखरा आम रूपमा सामान्य योजना वा सामान्य तरिकाले मात्रै हाँकिएको देखियो। यसरी चाहिँ पोखरा बनाउन सकिँदैन। अब पोखरालाई एकीकृत विकासको मोडल अनुरूप अगाडि बढ़ाउनु पर्छ भन्ने सोचका साथ हामी अघि बढ़ेका छौँ। त्यसमा चाहिँ आईयूडीपी इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट प्लान र त्यस्तै गरी म्युनिसिपालिटी ट्रान्सपोर्टेशन मास्टर प्लान एमटीएमपी को एउटा उद्देश्य अनुरूप हामी मिशन 2095 तयार गर्दैछौ, त्यसरी नै अघि बढ़ेका छौँ।
0: हजुर, त्यो भनेको के हो? जस्तै यो एमटीएमपी भनेको होइन, यसको उद्देश्यको बारेमा थोरै प्रश्न पार्दैन।
1: यसले चाहिँ के गर्छ भने पहिला चाहिँ अहिलेको वर्तमान स्थितिको स्क्रिनिङ गर्छ। के छ, के छ पोखराको स्थिति, पहिलो चाहिँ वर्तमान स्थितिको स्क्रिनिङ गर्छ। दोस्रोमा चाहिँ यसले अब आउने 15-20 वर्षको लागि एउटा योजनाको खाका चाहिँ तयार गर्छ, मतलब यसले एउटा भविष्यको रोडमेप तयार गर्दैछ।
0: हजुर, यसले कुन कुन क्षेत्रलाई समेट्छ?
1: यसले चाहिँ सबैभन्दा पहिला सहरको अव्यवस्थित अवस्थालाई हेर्छ, त्यसपछि भूमि प्रयोगको एउटा योजना बनाउँछ, त्यसै गरी यातायात र सड़क कस्तो हुनुपर्छ भन्ने हिसाबले त्यसको एउटा व्यवस्थित मोडल तयार गर्छ, त्यसै गरी खाने पानी ढलको कुरा छ, आवास र बस्ती विकासका कुराहरू छन्, त्यस्तै गरी आर्थिक क्षेत्रको र रोजगारीको कुराहरू छन्, त्यसलाई व्यवस्थित गर्ने कुरा छ, त्यस्तै सार्वजनिक सेवालाई व्यवस्थित बनाउने, नागरिकको पहुँचमा पुर्याउने कुराहरू छन्, त्यस्तै गरी तपाईँको ढल निकासको कुराहरू छन्, वातावरण र प्रकृति संरक्षणको विषयहरू छन्, तालहरूको, खास गरी पोखरालाई चाहिँ लेक सिटी बनाउन सकिन्छ, यो लेक सिटी मोडलमा चाहिँ लान सकिन्छ भन्ने स्थितिमा हामी छौँ भने सरसफाईको मोडल छ, विपद जोखिम कसरी घटाउने भन्ने छ, समग्र पोखराको एकीकृत विकासको मोडल चाहिँ हामी तयार गर्दैछौँ।
0: हजुर, यो चाहिँ मोडल जस्तै धेरै नीतिहरू बन्यो नेपालमा होइन, त्यो विकास गरिन्छ भनेर, तर त्यो खालको ठ्याक्कै नीति बन्ने नियत चाहिँ फेरि काम गर्ने नियत चाहिँ देखिँदैन। नीति हेर्दाखेरि आहा कस्तो राम्रो भने जस्तो देखिने, यो बनायौं भन्दाखेरि त्यो ग्रासरूटमै रहेर काम गर्ने र परिवर्तन ल्याउने हो भन्ने खालको देखिएन कि त्यस्तै खालको हुने हो कि साँच्चै नै कामै गरेर जाने हो?
1: तपाईँले एकदम राम्रो प्रश्न गर्नुभयो। हामी त्यसै लाग्यौँ, हामीले 35-40 वर्षदेखि यो देशमा केही गर्न सकेनन्, विकासको क्षेत्रमा केही गर्न सकेनन्, नयाँ तरिकाबाट यो देश बनाउनु पर्छ, नयाँ ढंगबाट परिवर्तनको आशा जगाउनु पर्यो र परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी स्थापित भएको र त्यही अनुरूप काम गरिराखेको छ। हामी त्यही रोडम्यापमा छौँ। अब परम्परागत रूपमा कसले के गरे भन्नुभन्दा पनि अब हामी के गर्दैछौँ, राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्दैछ भन्ने कुरा मूल हामी व्यवहारिक भएर हामी कसैलाई केही कुरा देखाएर यो गर्छौँ भन्नुभन्दा पनि व्यवहारिक पाटोलाई चाहिँ हेर्दैछ त्यसमै काम गर्छौँ हामी
0: भनेपछि त्यो खालको तयारी भइरहेको छ मिसन 95
1: मिसन 95
0: हजुर यो भनौँ न लगभग 10-12-15 वर्षको एउटा योजना दीर्घकालीन योजना सहित अगाडि बढ्दै हुनुहुन्छ त्यहाँभित्र फेरि त्यहाँ पनि त अलिअलि त भनौँ न नेताहरूमा एउटा गुट उपगुट जस्तो पनि देखियो होइन हुन त राजनीतिक पार्टीमा देखिन्छ नै यो तर त्यो भन्दा पनि ठूलो कुरा विकास हो कि त्यो नेपाली जनताले साँच्चै नै त्यो विकासलाई सोचे जस्तो परिवर्तन ल्याउन सक्नुहुन्छ भन्नेमा सकिन्छ भन्नेमा तपाईँ आफै कतिको विश्वस्त हुनुहुन्छ
1: पहिलो कुरो त तपाईँले चाहिँ गुट उपगुटको प्रसङ्ग निकाल्नु त्यो सरासर गलत कुरा हो हामी आफ्नै घरमा पनि एउटा कुनै विषयमा घरका जति सदस्य छन् सदस्यको भिन्न भिन्न विचार हुन सक्छ र अन्तत त घर चाहिँ चलाउने योजना नै हुन्छ चलाइन्छ पनि त्यस्तै जस्तो विचारहरू फरक हुन सक्छन् कतिपय विषय र सन्दर्भमा तर त्यसलाई लिएर चाहिँ गुट भन्नु चाहिँ गलत हुन्छ भन्ने लाग्छ हामी त्यसमा अभ्यासमा छैनौँ हामी दृढ संकल्पित के छौँ भने जनताप्रति जुन आशा हामी जोगाएका छौँ त्यो आशालाई मन नदिन गरेर संकल्पित भएर अघि बढाएका छौँ
0: हजुर अहिले जस्तै पोखराको प्राकृतिक सौन्दर्य र पोखराको राजधानी भनेर चिनिन्छ पोखरालाई होइन पर्यटनको राजधानी भनेर तर पनि पोखरावासीले चाहिँ भोगिरहेका केही समस्याहरू छन् त्यो तपाईँले देखेका मुख्य समस्याहरू चाहिँ के देख्नु भएको छ पोखरामा
1: पोखराको सबैभन्दा ठूलो समस्या अहिले हामीले देखिरहेको पोखरा चाहिँ व्यवस्थित शहरीकरणको चाहिँ जुन नमुना बनाउनु पर्थ्यो बनाउनु सकिन्थ्यो त्यो चाहिँ हामी त्यहाँ चुक्दै गएका छौँ त्यसले चाहिँ सबैभन्दा ठूलो कुरा के भने सडक भने जस्तो बनाउनु चाहिँ सकिएको छैन त्यसपछि यातायात त्यही ढङ्गको चाहिँ छैन सार्वजनिक यातायात एकदमै कमजोर भएर गएको छ ट्राफिक व्यवस्थापन हेर्नुभयो भने ट्राफिक व्यवस्थापन त अब मैले कहीँ कतै भन्ने पनि गरिरहेको छु पोखरा यदि अब 8-10 वर्ष यही स्थिति रह्यो भने विश्वका बिग्रेका सहरहरूको ट्राफिक व्यवस्थापनको मोडलमा बिग्रेका सहरहरूको दहज हुँदैछ त्यो जस्तै नाम बन्दैछ त्यसो भने सबैभन्दा ठूलो समस्या के हो भने मैले अघि तपाईँले सुरुमै जोडे एकीकृत विकासको मोडल यदि लागू गर्न सकिएन भने त्यो पोखरा समग्र रूपमा सरसफाइको कुरा देख्नु भएको छ बाथरूमको कुरा देख्नु भएको छ ताल तलैयाहरूको विषय देख्नु भएको छ यी सबैलाई एकीकृत रूपमा विकास गर्नै पर्छ त्यो मोडल अघि बढ्नै पर्छ समस्या अब ठ्याक्कै देखिया छ नि त हामीले अब तपाईँ मैले एउटा देख्छु तपाईँले समग्र मोडालिटी हेऱ्यो भने पोखरा आफै बोलेको एउटा के भन्छ त्यही स्थानीय लोकल मान्छेहरूले मेरो ठाउँमा यति गर्नु पर्यो मेरो ठाउँमा यति गर्नु पर्यो भने तर व्यवस्थित योजनासहित पोखरा बनेको चाहिँ छैन त्यो नै आफैमै समस्या अब हामी टुक्रे खुद्रे कसैलाई 2-4 लाख 10-8 लाख यता बान्ने उता बान्ने भन्दा नि व्यवस्थित योजना बनाउने योजनाले मागेहरू बजेट तयार गर्छ त्यसो गरियो भने पोखरा चिन्तामा जान्छ नत्र भने अहिलेको ट्राफिक सडकको कुरा भयो ट्राफिक व्यवस्थापनको कुरा भयो सरसफाइ स्वयंको कुराहरू भयो ढलको कुराहरू भयो यो चाहिँ थप बिग्रेर जान्छ
0: हजुर यहाँले भने जस्तै पोखराको सडक ढल खानेपानी र फोहोर व्यवस्थापनको समस्या समाधान गर्न तपाईँहरूको ठोस योजना चाहिँ के छ
1: मैले अघि नै तपाईँलाई सुन्ने गरे इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट प्लान भनेको यसले चाहिँ यो भित्र यो एकीकृत विकासको मोडलभित्र सडक यातायात ढल यी सबै जोडेर हुन्छ जस्तो हाम्रो हामी कहाँ के देखिएको छ भने सडक बनाउनु पर्यो भने ढल पहिला बनाइएको
0: छैन
1: अथवा कुनै अन्य खाल्टाखुल्टीहरूको कामहरू बाँकी छ जस्तो अहिले विद्युतको काम भइराखेको छ जमिन मुनिको सडक हिजो बनाइसक्यो त्यसलाई घोस्तो बनाए त्यो एकीकृत विकासको मोडलमा के हुन्छ भने ती सबै जोडिएर चाहिँ आउँछ तपाईँको अहिले मैले मिसन 95 भने 2095 भने 95 यो 12-14 वर्षभित्र हामीले चाहिँ ती सबै कुराको व्यवस्थित ढङ्गले विकास गर्दै लान्छौँ त्यो गरियो भने चाहिँ त्यस्ता खालको समस्याहरू हुँदैन चाहे त्यो तपाईँको ट्रान्सपोर्टको क्षेत्रमा होस् चाहे ट्राफिकको क्षेत्रमा होस् चाहे चाहिँ ढलको कुरा खाने पानीको कुरा यावत क्षेत्रमा यो एकीकृत विकासको मोडललाई नै अघि बढाउनुपर्छ
0: अहिले जस्तै पोखरा महानगरपालिकाको विगतको नेतृत्व गरेका राम्रा काम र अहिले चाहिँ कमजोरीलाई चाहिँ तपाईँले कसरी मूल्याङ्कन गरिराख्नु भएको छ
1: अब पोखराको राम्रो काम भनेर भन्दा अलिकति पहिला मलाई लाग्छ पञ्चायततिरै होला हाम्रो चाहिँ अलिकति इन्जिनियरिङ प्लानिङ भएको पोखरा उपत्यका नगरविकास समितिले मलाई लाग्छ त्यो बेला परमबहादुर छेत्री भन्ने एकजना इन्जिनियर हुनुहुन्थ्यो, मलाई ठ्याक्कै कन्फ्युज छैन भने उहाँले एउटा अलिकति व्यवस्थित सहरीकरणको योजना ल्याउनु भएको र त्यसै अनुरूप अलिअलि चल्न पनि खोज्यो। तर पछिल्लोपल्ट जब चाहिँ बहुदलीय व्यवस्था र त्यसपछि लोकतन्त्र आइसकेपछि राजनीतिक पार्टीले कुनै योजनाबद्ध विकासको केही पनि गरेन। जस्तो हामी 72 पछि 74 जुन पहिलो निर्वाचन भयो स्थानीय तहको, त्यो आज 10 वर्ष लगभग 10 वर्षमा आइपुग्दा पनि त्यस्तो पोखराको व्यवस्थित विकासको लागि कोही पनि नलागेको देखिया छ। खालि टुक्रे आयोजनाहरू, वितरणमुखी आयोजनाहरू, आफ्नो कार्यकर्ताहरूलाई कसरी खुसी बनाउने त्योभन्दा केही पनि देखिया छैन। जस्तो अहिले पोखराकै बजेटकै सन्दर्भमा हेऱ्यो भने नि पहिला आउँदाखेरि छुट्टी सुनियो होइन, अनि पछिल्लोपल्ट फेरि संशोधित सुनियो, त्यही पनि अहिलेसम्म राम्रोसँग क्लियर भएको आएको चाहिँ छैन। किनभने यो वितरणमा कहाँको आफ्नो मान्छेहरूको बेकुसी छन्, कहाँ के छ, अथवा आफूले भन्ने ठाउँमा प्रोजेक्ट पऱ्यो कि परेन, यो चाहिँ वास्तव विकासको मोडल होइन। र मैले र राष्ट्रिय स्वतन्त्र पार्टीले देख्दै गर्दा पुरानो राजनैतिक पार्टीको साथीहरू राजनैतिक व्यवस्थालाई चाहिँ कसरी परिवर्तन गर्न सकिन्छ भन्ने हिसाबमा उहाँहरू धब्बल देखिनु भयो भन्ठान्छु म एउटा तहसम्म, तर विकासको मोडलमा उहाँहरू असफल हुनुभएको हो। र मैले उहाँहरूलाई ठ्याक्कै नाम लिएर उहाँले चाहिँ अलि राम्रो काम गर्नुभएको थियो भनेर भन्ने ठाउँमा चाहिँ पुगेको छैन, वा मेरो अध्ययनले चाहिँ देखाएको छैन।
0: तपाईँले भने जस्तै कमजोरी त्यो अघि भने पनि हामीले नीति पनि देखिन्छ, बजेट पनि देखिन्छ, यो काम गर्ने अरे भन्दाखेरि एकदमै ए अब त हुने भयो भनिन्छ। तर पोखराको विकासको नाममा चाहिँ बजेट खर्च हुने तर नागरिकले अपेक्षित परिणाम चाहिँ नपाउने खालको देखिएको छ कि, त्यो गुनासो सुन्दै आएको पनि हो। यसको मुख्य कारण चाहिँ के हो जस्तो लाग्छ, जस्तै नीतिगत कमजोरी हो कि, अथवा कार्यान्वयनमा समस्या हो, अथवा राजनीतिक स्वार्थ हो, के हो जस्तो लाग्छ?
1: पहिले चाहिँ राजनीतिक स्वार्थ हो, मैले अघि पनि तपाईँहरू जोडेको थिएँ, किनभने वितरणमुखी बजेटहरू छन् त यो मैले त्यो बजेटको विषयमा सरस्वती अध्ययन गर्दा के देखेँ भने तपाईँको चाहिँ वडा वडा तहको 20,000, 50,000, 1,00,000 बजेटहरू छ लिएको र महानगरको बासिन्दाको लागि ती बजेटहरू जुन छरिएको बजेट छ अथवा योजनाहरू छन् ती उपयुक्त छँदै छैन। ती नै राजनैतिक पार्टीहरूले आफ्ना मान्छेहरूलाई कसरी खुसी बनाउने, कसरी तिनलाई दिएर त्यहाँ आफ्नो कार्यकर्ता जोगाउने भन्ने मात्रै खालको देखिन्छ। त्यस्तो किसिमको आयोजनाहरू योजनाहरूले महानगरको विकास चाहिँ हुँदैन, त्यो हुँदैन। हामीले के भने अब हामी अलिकति निर्मम पनि हुनुपर्छ, अब सानातिना खुद्रे मसिना कसैलाई खुसी बनाउने गरेर जुन बजेट विनियोजन गरिन्छ त्यो पुरै रोक्नुपर्छ। त्यो रोक्यो भने बल्ल चाहिँ विकासको एउटा मोडल तयार गर्न, हामीले तयार गरिसकेको मोडललाई कार्यान्वयन गर्नको लागि त्यो रोकिँदा बल्ल सफल हुन्छ।
0: भनेपछि हामीले थुप्रै कामहरू गर्न बाँकी नै छ, मेन त प्लानै गरेर अगाडि बढ्नुपर्छ होइन। जस्तै शिक्षाको क्षेत्रमा पनि हरेक क्षेत्रमा कमजोरीहरू देखिरहेको छ कि, जता हेरे त्यतै के नमिलेको के नमिलेको जस्तो छ नि त, भद्रबो जस्तो कि। जस्तै शैक्षिक क्षेत्रका सुधारका कार्यक्रमहरू कसरी अगाडि बढाउन सकिन्छ?
1: हामी नेपालीले मलाई के लाग्छ भने हामीले शिक्षा भनेको त्यो विषय नै अलि राम्रोसँग बुझे छैन कि जस्तो लाग्छ कि। हामीले शिक्षा भनेको कखरा एबिसिडी 1, 2, 3, 4 यो अध्ययन गर्नु नै शिक्षा हो भन्ने हामी भ्रममा छौँ कि। हाम्रो शिक्षा हाम्रो जीवनसँग जोडिएको छ कि छैन त्यो महत्त्वपूर्ण कुरा हो। हामी विकसित राष्ट्रलाई हेऱ्यौँ भने त्यहाँ चाहिँ तिनको शिक्षा तिनको जीवनसँग जोडेको हुन्छ। जस्तो हामी सानो बच्चा बाबु नानीहरूबाट कुरा गरौँ, महानगरीय तहबाट हेर्दा प्राइमेरी स्कुल र हाई स्कुलको मात्रै कुराहरू हुन्छ। सानो प्राइमेरी तहको विद्यार्थीलाई हेऱ्यो भने के देखिन्छ भने उहाँलाई हामी के सिकाउने, हामीले उहाँलाई कखरा मात्रै सिकाउने हो कि, एबिसिडी वा यति मात्रै हो त उहाँलाई सिकाउनु पर्ने, जीवनसँग जोडिएको सम्बन्धित विषय सिकाउने हो कि, उहाँलाई उहाँको बिस्तारा आफ्नो बिस्तारा आफै मिलाउनुपर्छ भनेर हामीले सिकाउनु पर्ने हो कि होइन। तपाईँले ब्रस गरेर तपाईँको मन ब्रस कुन ठाउँमा राख्ने भनेर सिकाउने नसिकाउने, तपाईँको आफ्नो कपडा तपाईँ आफैले आयोजन गर्नुपर्छ भनेर सिकाउने कि नसिकाउने, तपाईँले ल्याएको झोला कुनै ठाउँमा फाल्ने हो एउटा निश्चित ठाउँमा फाल्नुपर्छ, तपाईँले जुत्ता मोजा निश्चित ठाउँमा राख्नुपर्छ, फोहोर निश्चित ठाउँमा राख्नुपर्छ भनेर हामीले सिकाउने नसिकाउने, तपाईँले प्रयोग गर्ने शौचालय तपाईँले नै सफा गर्नुपर्छ भनेर सिकाउने नसिकाउने, हामीले हाम्रो समाज उहाँहरूलाई बुझाउने कि नबुझाउने, सबैभन्दा ठुलो कुरो हाम्रो सामाजिक बनोटको बारेमा उहाँहरूलाई बुझाइएन भने त्यही बेला हो नि बुझ्ने, जसरी अक्षर त्यही बेला चिन्छ त्यो एकदमै महत्त्वपूर्ण बेला, त्यही बेला हाम्रो समाज हाम्रो संस्कृति हाम्रो राष्ट्र बुझाउने बेला हो नि, त्यो प्राइमेरी तहको कुरा गर्दैछु, हामी बिस्तारै जीवन उपयोगी कुराहरू सिकाउँदै लाने, अर्को कुरो आफ्नो देश आफ्नो समाज आफ्नो कल्चर सिकाउँदै जानु पर्यो, त्यो अक्षर मात्रै भएर भएन, एउटा त्यो पाटो व्याख्या छ। अब अर्को चाहिँ मावी तहमा पुग्दै गर्दाखेरि कस्तो खालको गर्नुपर्छ भने उहाँहरूलाई अहिले भएको शिक्षा सँगसँगै अहिले जसरी हामी पढेर आएको छ त्यो सँगसँगै थप गर्नुपर्ने विषय उसको जीवनमा प्रयोग हुन्छ कि हुँदैन महत्वपूर्ण कुरा हो नि। जस्तो पोखरा टुरिज्म सिटी भनेर हामी भन्दैछौँ भने अब ती विद्यार्थीहरूलाई त्यो सेवा क्षेत्रमा त्यो हस्पिटालिटी क्षेत्रमा काम गर्न योग्य बनाउने होला नि, यहाँ हामीले ट्रेकिङ गाइडका चाहिँ क्लासहरू लिन पर्ने होला, हामीले डेस्कमा बसेर विदेशीहरूसँग डिलिङ गर्न सक्ने खालको क्लासहरू लिन पर्ने होला, राफ्टिङ गाइडको रूपमा माउन्टेनिङको क्लासहरू लिन पर्ने होला, उही परम्परागत रूपमा प्लम्बरिङको लिने इलेक्ट्रिसियन, त्यो मात्रै त होइन नि त हस्पिटालिटी सेक्टरको पनि, उहाँ यदि महाविस्तरभन्दा माथि पढ्न चाहनुहुन्न युनिभर्सिटी जान चाहनुहुन्न भने उहाँको जीवन चलाउनको लागि जीवन उपयोगी शिक्षा चाहिएन, यो त छँदै छैन, वेटर हामीलाई चाहिएको छैन, हामीलाई हाउसकिपरहरू चाहिएको छैन, हामीलाई यति धेरै मान्छे चाहिन्छ पर्यटन क्षेत्र, यदि पर्यटन क्षेत्रको सम्पूर्ण विकास गर्ने हो भने त्यही सबै इङ्गेज हुन्छ, त्यो खालको शिक्षा नीतिमै कम्तीमा नि महानगरी स्तरमा भइरहेकोमा पनि त्यो एडिङ गरेर जानुपर्छ, मावी तहमा त्यसै जानु, पहिला जीवन प्रयोग गर्ने कुराहरू सिकाउनु पर्यो बच्चा बच्चीलाई, आफ्नो देश संस्कार इतिहास होइन भूगोल सबै सिकाउनु पर्यो, त्यसपछि पछि जीवनको लागि उपयोग हुने कुराहरू के गरेर बाँच्ने चाहिँ फर्दर उसको लाइफ प्र्याक्टिकल त हामी व्यवहारवादी त हुनु पर्यो नि। हाम्रो शिक्षामा के हो भने अक्षर पढेको मान्छे कोही छ भने कुनै किताबका ठेलीहरू पढेको छ भने शिक्षित मान्छे भन्ने व्याख्या गरियो, तर विकसित समाजमा त्यस्तो हुँदैन, विकसित समाजमा के हुन्छ भने उसले आफ्नो लागि चाहिने जीवन उपयोगी शिक्षा लिएको हुन्छ, शिक्षा प्राप्त गरेको हुन्छ, त्यसरी विकासको

0: त्यो शिक्षाले हामीलाई कहिले पनि लाउँदैन, हामी व्यवहारवादी शिक्षा.
1: अहिले ठ्याक्क तपाईँले यो भनिरहँदाखेरि अहिले हामी यति धेरै आधुनिक समाजमा छौँ, बरु हाम्रा हजुरबुवा बुवाहरू कति अनुभवी डिग्री होल्डर रहेछन् जस्तो लाग्छ कि, किनकि त्यति बेला बरु देश आत्मनिर्भर थियो नि त, सबै कुराहरू उत्पादन गर्नुहुन्थ्यो, यहीँका रैथाने चिजबिजहरू खानपान थियो, स्वस्थ जीवन थियो, नैतिक शिक्षा थियो, होइन त्यहाँ चाहिँ कहाँ के राख्ने भन्ने जुन कुरा हामी अहिले शिक्षामा राख्नुपर्छ भनिरहेछौँ, व्यवहारिक ज्ञान थियो के बरु त्यति बेला. अहिले हामी आधुनिकताको नाममा झन् विकसित त भयौँ भनिरहेछौँ, तर अझै धेरै बच्चाहरूलाई भनौँ न अहिलेको जेनेरेसनलाई झन् बढी परनिर्भर बनाइरहेछौँ कि जस्तो चाहिँ अनुभव हुन्छ कि.
0: एकदम बनाएछौँ नि, हामीले बच्चाहरूलाई आफ्नो जीवन कसरी जिउने भन्ने कुरै सिकाएकै छैन. बच्चाहरूको लागि कतै भनेर आफ्नो प्यारेन्ट्सले पनि त्यही गरिदिएछ, कतै भनिदिएछ होइन, ऊ बिहान उठेर उसको बिस्तारा मिलाएकै छैन, उसको कोठा सफा गरेकै छैन, सबैतिर सबै चिज छरपष्ट मिलिगएछ, प्यारेन्ट्सले गएर त्यो बिस्तारा त्यो कोठा सफा गरिदिइरहेछ, त्यो काम व्यवहारिक गर्दैन. उसले मैले मेरो लागि गर्नुपर्छ भनेर यदि एउटा सिङ्गल व्यक्तिले सोध्छ भने त्यसले आत्मनिर्भरको दिशा त्यहीँबाट तय हुन्छ नि त, त्यही रोकिया छ नि त आत्मनिर्भरको दिशा. हामीले रोकिया छौँ, हामी एज अ प्यारेन्ट्स हामीले रोकिया छौँ, उहाँहरूलाई बाटो हामीले देखाउनै रोकिया छौँ. अनि यो अहिले त यो सोसियल मिडियाको यो स्क्रिनको युग यति धेरै बढिया छ, सबै मान्छे त्यहाँ हुन्छ, गफ गर्नु पऱ्यो भने त्यो हेर्नु पर्ने ठुला ठुला गर्छ, तर प्र्याक्टिकलमा हेर्नु पऱ्यो भने एउटा राम्रो मिठो चिया बनाएर खुवाउनु
1: सक्दैन,
0: आफू खानु सक्दैन, अरू गरी नभए त आफू त खानु सक्नु पऱ्यो, भोक लाग्यो भने केही बनाएर कोठामा बसेर आफूले खानु बन्द गर्न सक्दैन. भनिसकेपछि त्यो शिक्षा हामीलाई ज्ञान दिन्छ नि, हामीलाई त कुक चाहिएको छ नि त, हामी यत्रो हस्पिटालिटीको कुरा गरिरहेको छ, हामीलाई यहाँ कुक चाहिएको छ, किन पकाउनु सुरु नगर्ने, कम्तीमा अर्कै नभए आफूलाई पकाएर खाने त हुन सक्नु पऱ्यो. खाना भोक लगाएर मम्मी कहाँ हुनुहुन्छ, बाबा कहाँ हुनुहुन्छ, वा को कहाँ हुनुहुन्छ भनेर सोच्नु भएन नि त.
1: यो सँगसँगै शिक्षाको कुरा गऱ्यौँ, स्वास्थ्यको क्षेत्रमा चाहिँ के कस्तो खालको परिवर्तनको आवश्यक देख्नुहुन्छ?
0: मैले चाहिँ स्वास्थ्यको क्षेत्रमा मलाई चाहिँ के लाग्छ, मेरो आफ्नो स्पेसल सोचाइ के छ भने, हामीले चाहिँ स्वास्थ्यको मोडलमा जस्तो सहरी स्वास्थ्य केन्द्रहरू छन् नि, यसलाई चाहिँ अलिकति परिमार्जित गर्नुपर्छ, यसलाई अलिक बढी लार्ज स्केलमा लानुपर्छ भन्ने लाग्छ. जस्तो मैले बेलायतको हेरेँ भने एनएचएस भनेको नेसनल हेल्थ केयर भन्ने हुन्छ, उहाँहरूको त्यो मोडलमा हेर्दाखेरि के देखिन्छ भने जिपी मोडल भन्छ क्या, हरेक टोलहरूमा अथवा हाम्रो वडा भन्नुहोस् न पोखरामा अथवा वडाहरूमा जनरल प्र्याक्टिसनरहरू हुन्छन् र त्यहाँ बस्ने बासिन्दा जति पनि त्यहाँको बासिन्दा हुन्छ लोकल नागरिक हो वा चाहिँ बाहिरबाट आएर बस्ने त्यो ठाउँमा बस्ने मान्छेहरू त्यहाँ रजिस्टर हुनै पर्छ. तपाईँले सामान्य किसिमको कुनै सन्चो बिमारी हुनुभयो भने तपाईँ पहिला तपाईँको जिपीमा जाने, त्यहाँ गएर तपाईँको शारीरिक बनोट देखाइसकेपछि त्यहीबाट ट्रिटमेन्ट हुने सक्ने स्थिति हो, त्यहीबाट ट्रिटमेन्ट भएर जान्छ. यदि रिफर गर्नुपर्ने अवस्था छ भने मात्रै उसको स्वास्थ्य स्थिति हेरेर उनलाई चाहिँ रिफर गरिन्छ हस्पिटल, छिटो र ढिलो त्यो स्वास्थ्यको स्थिति हेरेर गरिन्छ. हाम्रा पनि त्यो मोडल कुनै पनि हाल्छ नि त्यो मोडल अवलम्बन गर्नुपर्ने थियो, जे पनि पर्ने बित्तिकै मान्छे दौडिएर डक्टर कहाँ भेट्न जाने लाइन. अब त हामीले आफूलाई आफू के भनिरहेको छौँ भने, अब पार्टी हिसाबमा पनि सामाजिक लोकतन्त्र भनेका छौँ नि त, समाजवादको कहिले नै हामी कुरा गरिराखेका छौँ, लोक कल्याणकारी राज्यको कुरा गरिरहेको छौँ नि त. लोक कल्याणकारी राज्यमा के हुन्छ भने नागरिकले स्वास्थ्य सेवा नजिकै आफ्नो दैलोमा पाउनुपर्छ नजिकै भनेर भन्छ, त्यसपछि सहरी स्वास्थ्य केन्द्रहरूमा डक्टरहरूको जनरल प्र्याक्टिसनर भनेको फिजिसियनहरूको दरबन्दी चाहिँ राख्नुपर्छ, उहाँहरूको दरबन्दी राखेर र प्रत्येक नागरिक त्यहाँ रजिस्टर हुनुपर्छ, केही हुने त्यही त्यहाँ जाने. अझै हामीले लगभग 90-95 थरी औषधिहरू त नेपाल सरकारले वितरण गर्छ, त्यहीबाट वितरण गर्ने हो नि, नागरिकलाई सर्वस्वरूप सुविधा त्यहाँबाट हुन्छ नि. हाम्रो मोडल यो अहिले भएको सहरी स्वास्थ्य केन्द्र जुन छन् त्यसलाई विस्तार गर्ने, प्रत्येक वडामा पहिलो फेजमा प्रत्येक वडामा पुर्याउने, पछि वडाको स्थिति हेरेर वडाहरूको स्थिति हेरेर चाहिँ पछि गएर हामीले त्यहाँ दुईवटा पनि राख्न सक्नुपर्छ वा तिनवटा हुनसक्छ, किनभने ठुला खालका वडाहरू पनि छन्, त्यसरी चाहिँ जानुपर्छ. अन्ततभक्त मैले भने 95 पुग्दा हामी त्यो बाटो तय गर्नै पर्छ.
1: हजुर, यो मिसन 95 त्यसमा पनि एमटिएमपी प्लान आईयूडीपी प्लान है संगसंगे फिर त्यहाँ भित्र धेरै कुराहरु जोडेका हुन्छ पर्यटन शिक्षा स्वास्थ्य सड़क यातायात है संगसंगे ढल निकास का कुराहरु वातावरण का कुराहरु भए त्यो संगसंगे आर्थिक सरसफाई का कुराहरु यति धेरै का यति कार्यक्रम को बारे में कुरा गर्न भएको छ वार्षिक 7-8 अर्बको बजेट के पुग्छ अथवा बजेट कसरी व्यवस्थापन गर्ने सोच्नु भएको छ
0: नगरपालिकालाई स्थानीय सरकारको रूपमा हेर्दै गर्दाखेरि यसको यसले बजेट कसरी पाउँछ भन्दा एउटा आन्तरिक स्रोत हुन्छ अर्को चाहिँ संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानदेखि लिएर सशस्त्र विभिन्न तहबाट पैसा विभिन्न शीर्षकबाट पैसाहरू आउँछन् त्यो एउटा अहिले भइरहेको अभ्यास हो र हामीले चाहिँ त्यही अभ्यासबाट पूर्ण हुन्छ भन्ने लाग्दैन यसमा चाहिँ हामी के गर्नुपर्छ भने पहिला आन्तरिक स्रोतहरू वृद्धि गर्ने दिशामा लाग्नुपर्छ नम्बर एक आन्तरिक स्रोत वृद्धि कसरी हुन्छ भनेर हेर्दै गर्दा मैले पोखरा महानगरको सशक्ति अध्ययन गर्दाखेरि लगभग यहाँको जीडीपी हुन त आधिकारिक केही पनि छैन तर सरस्वती सबै किसिमका डकुमेन्टहरू अध्ययन गर्दै गर्दा के देखिया छ भने 2.25 अर्बको चाहिँ जीडीपी पोखरा महानगरभित्र चाहिँ छ 2.25 अर्बको जीडीपी भएको ठाउँमा लगभग आन्तरिक स्रोतबाट महानगरले 3-3.5 अर्ब चाहिँ उठाएको देखिन्छ भनेको यो एकदमै निम्न हो नि निम्न उठाइएको छ यो त मलाई के लाग्छ भने यो 10-15 अर्ब चाहिँ उठाउन चाहिँ सकिन्छ आन्तरिक स्रोत वृद्धि गर्न सकिन्छ त त्यो किन पाइराखेको चाहिँ छैन भने नागरिक तिर्न लागि तयार छैन नागरिक किन तिर्न तयार छैन भन्दा नागरिकले सेवा राम्रो पाएको छैन पहिला नागरिकलाई सेवा राम्रो दिन बाटो बनाउनु पर्यो नि फर त्यसो भनेर वडामै जाँदाखेरि वा कहीँ जाँदा नगरपालिकासँग सम्बन्धित कहीँ जाँदाखेरि सही ढङ्गले उसले त्यो रकम पाउँदैन लाइनमा बसेर हत्तो हुन्छ पहिला त्यसलाई सहजीकरण गर्नु पर्यो नि त सरल मात्रै गर्नु पर्यो सेवा सुविधा सरल पाउने बाटोमा गर्नु पर्यो त्यो गर्न सकियो भने बल्ल हामीले करको दायरा फुकाउन सक्छौँ र त्यो करको दायरामा सबै आउनुहुन्छ एउटा आन्तरिक स्रोत वृद्धि गर्ने अर्को नेपाल सरकार अथवा संघीय सरकारलाई विभिन्न आयोजनाहरू महानगरले बनाएका आयोजनाहरूमा सहयोग गर्नको लागि अनुरोध गर्ने लेखी पठाउने अब तेस्रोमा के छ भने तपाईँको साझेदारी बाहिरी जस्तो एसियाली विकास ब्याङ्क हुनसक्छ होइन विश्व विकास ब्याङ्क हुनसक्छ अन्तर्राष्ट्रिय मुद्रा कोष हुनसक्छ वा अन्य त्यस्तै साझेदारी संस्थाहरूसँग हामी टाइअप गरेर जान सक्छौँ हामीले संघीय सरकारलाई त्यसको ऊ बसिदिनको लागि त्यसको चाहिँ साँची बसेर जिम्मेवारी बसिदिनुको लागि चाहिँ हामी अनुरोध लेखी पठाउन सक्छौँ यदि तपाईँसँग सही योजना छ सही प्रोजेक्ट छ भने त्यो सरकारले केन्द्रीय सरकारले पनि गर्ने कुरा हो र ती के अरे अन्तर्राष्ट्रिय जति पनि एजेन्सीहरू छन् ती उहाँहरूले पनि गर्नुहुन्छ तर त्यो उपयुक्त हुनु पर्यो त्यो व्यवहारवादी हुनु पर्यो त्यो ठिक हुनु पर्यो यो गरियो भने बजेट व्यवस्थापनमा समस्या छ भन्ने चाहिँ मलाई लाग्दैन तर त्यतातिर कसैको ध्यान नभएर समस्या त्यही पनि 14-18 त्यो छ भने त्यहाँसम्म पुग्दै गर्दा हामी कम्तीमा पनि अघिको 5 वर्षमा 20 अर्बको बजेट बनाउन सकिन्छ त्यसपछि 22-25 यसरी उकालो लाउन सकिन्छ
1: अहिले पनि कर चाहिँ मलाई लाग्छ अधिकांश नागरिकले रहरले होइन करैले के कहरले तिर्नुहुन्छ साँच्चै रहरले राज्यको लागि तिर्ने हो राज्यले हाम्रो लागि केही गर्छ भन्ने दिन आउला सर
0: आउनु पर्यो नि त हामी फेरि अब नागरिकको तहबाट कुरा गर्दै गर्दा मैले के दिएर चाहिँ नागरिक पनि जिम्मेवारी हुनु पर्छ हामी अपेक्षा चाहिँ धेरै गर्छौँ होइन सबैबाट उसले गर्दैछु यसले गर्दैछु नेताले गर्दैछु यसले पहिला नागरिक पनि सचेत हुनुपर्छ मेरो विचारमा नागरिक पनि सचेत हुनुपर्छ आफ्नो जिम्मेवारी पनि पुरा गर्नुपर्छ नम्बर एक अब नागरिकलाई त्यसो भन्दै गर्दाखेरि जिम्मेवारी निकायको काम के हो भन्दा नागरिकलाई सर्वसुलभ सेवा चाहिँ दिनु पर्यो नि उसले पाएको सेवाको कारणले गर्दा ऊ तिर्न तयार हो नि त तपाईँ एउटा सामान्य होटेलमा गएर बस्नु भएको छ भने त्यहाँ तपाईँले लो फेयर तिर्नुहुन्छ नि त सस्तोमा बस्नुहुन्छ नि तर त्योभन्दा अलिक स्तरीय गुणस्तरीय होटेलमा गएर बस्नु भने तपाईँ अलि महँगो पैसा तिर्नुहुन्छ चाहे चिया खान जानुहोस् कफी खान जानुहोस् त्यसको होटेल रेस्टुरेन्ट अवस्था अनुसार त्यसको पोजिसन अनुसार तपाईँले फेयर तिर्नुहुन्छ तपाईँ तिर्न तयार हुनुहुन्छ किनभने तपाईँले गुणस्तरीय सेवा भएको हुनाले पहिला चाहिँ हामीले के गर्नु पर्यो भने गुणस्तरीय सेवालाई फोकस गर्न पर्यो. जब तपाईँ गुणस्तरीय सेवा दिन सुरु गर्नुहुन्छ नि, लिने कुरामा लिन चाहिँ सकिन्छ, त्यो पनि तयार हुन्छ.
1: अहिले जसरी राजपाले यसरी योजना बनाउँदै गर्दाखेरि बजारमा विभिन्न मेयरका रूपमा चर्चामा रहेका नामहरू छन् होइन, यसलाई चाहिँ कसरी लिनुभएको छ?
0: होइन, स्वाभाविक हो, नेपालमा जुन तहको पनि निर्वाचन हुँदै गर्दाखेरि विभिन्न मान्छेहरूको नाम चर्चा हुन्छ, त्यो स्वाभाविक पनि हो. नागरिकलाई पनि कहीँ न कहीँ त्यो चासो भएको विषय हुन्छ, त्यसलाई ठुलो उसमा त दिँदैन मैले. तर मैले के देखिराखेको छु भने, हामीले चाहिँ पोखराकै कुरा गरौँ न, कस्तो मेयर खोज्छ अब हामीले चाहिँ एउटा प्रशासन चलाउन खोजे चलाउने प्रशासक मेयर खोज्या हो कि, हामीले एउटा सेलिब्रेटी मेयर खोज्या हो कि, जो चाहिँ जहाँ पनि जान्छ होइन, रिगन कार छ उता जान्छ, त्यो खालको खोज्या हो कि, हामीले चाहिँ कुनै चाहिँ सचेतना कार्यक्रमहरू चलाउँदै हिँड्ने होइन, कहाँ यहाँ यस्तो भयो यहाँ उस्तो भयो भनेर सचेतना मात्रै जनता जगाउने मात्रै खालको खोज्या हो कि, वा हामीले सोचे जस्तो एउटा भिजन योजनाबद्ध विकास गर्ने र त्यो विषयवस्तु बुझेको मेयर खोजेको पहिला नेपाली नागरिकले वा पोखरी नागरिकले छुट्याउनु पर्ने विषय त्यो हो भन्ने लाग्छ. हामी चाहिँ कहिलेकाहीँ के गरिराखेका छौँ भने, डक्टर साहब राम्रो डक्टर साहबलाई तपाईँ राजनीतिमा आउनु पर्यो भनिराखेका छौँ क्या. कहिलेकाहीँ चाहिँ हामीले के गरिरहेको छौँ, राम्रो इन्जिनियरलाई तपाईँ चाहिँ राजनीतिमा आउनु पर्यो भनिराखेका छौँ होइन. एउटा पेसामा अब्बल देखेका मान्छेहरू अर्कै पेसामा गएर अब्बल हुन्छन् भन्ने छैन, किनभने उहाँको त्यो विगै होइन. त्यसो भएर त्यो खालको त्यो किसिमको भ्रममा हामी पर्नु हुँदैन. त्यसो भयो भने के हुनसक्छ, मलाई चाहिँ के लाग्छ भने, हामी अवमानिया छौँ, हामी नेपाली जनता आत्या छौँ. मलाई क्लियर गर्दैन, हामी नेपाली जनता आत्या छौँ कि, हामीलाई यतिको मान्छे आए हुन्छ कि, तर त्यसरी चाहिँ नगरौँ. त्यो गर्दै गर्दा कहिलेकाहीँ के हुनसक्छ भने, दक्ष प्रजापति जस्तो हुनसक्छ क्या. अब दक्ष प्रजापति जस्तो मैले के भने, माथि टाउको हेऱ्यो भने खसीको बोकाको वा बाख्राको जस्तो छ, जीव हेऱ्यो भने मान्छेको जस्तो छ. अब उहाँलाई नाम के दिने, अब उहाँ जीवित पनि हुनुहुन्छ, मृत्यु पनि होइन, तर उहाँले पहिला ल्याउन सक्नुहुन्न, किनभने बोगा टाउको हुनुहुन्छ, दिमाग बोगाको हुन्छ, जिउ चाहिँ मान्छेको हुन्छ. अब हामी परिणाम ल्याउने गरेर कसले परिणाम दिन सक्छ, को हो चाहिँ, त्यसै आवेगमा आएर होइन, परिणाम दिन सक्ने योजनाबद्ध विकास गर्न सक्ने मेयरको पक्षमा उभिनुपर्छ आम पोखरेले भन्ने चाहिँ हाम्रो धारणा हो.
1: हजुर, अहिले गएको चुनावमा त राजगोपालले त्यस्तै उम्मेद्वार उठायो होइन र, त्यस्तै खालका व्यक्तिहरू नै त उठ्नुभयो नि.
0: यो गहन प्रश्न छ. हामी 84 लागि तयार गर्दैछौँ, 84 तर त्यो अनएक्सपेक्टेड 82 लाग्यो. अनि जनताको चाहिँ चाहना भनेको सम्पूर्ण परिवर्तन हुनुपर्छ भन्ने हिसाबले जनता आए, पुरानो पार्टीलाई विश्वास गर्ने छैन. त्यसपछि परिवर्तनका पक्षधारहरू सबै एकैठा आउनुपर्ने ठाउँमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी पुग्यो. त्यसपछि एउटा हतारमा हामीले हतारमा काम गर्दाखेरि केही कुराहरू हामीले अपेक्षा गरेको भन्दा फरक मान्छेहरू पनि आएको हुनसक्छ. तर इन्टेन्सन हेर्दै गर्दाखेरि अब क्षमता एउटा विषय हुन्छ, अर्को इन्टेन्सनको हिसाबमा नराम्रो साथीहरू कोही पनि आउनुभएछ भन्ने हामीलाई लाग्दैन, हुनुहुन्न. तर अब क्षमताको कुराहरू मैले अघि तपाईँले भने एउटा रसमा तयारी 84 थियो, 82 बिचमा आयो, विभिन्न पक्षसँग भने सबैलाई बुझी पनि सकेको हुँदैन नि. त्यो एउटा कस्तो भने एरेन्ज म्यारेज जस्तो पनि भयो क्या.
1: अघि हजुरले दक्ष प्रजापतिको कुरा गर्दै हुनुहुन्थ्यो, अबको पात्र चाहिँ जस्तै पार्टीभित्र लोकप्रियता हुनुपर्छ अथवा संगठनलाई योगदान गरेको, आर्थिक पारदर्शी भएको र क्षमता नेतृत्व क्षमता भएको यो व्यक्ति मध्ये कस्तो खालको हुनुपर्छ, यो तपाईँको व्यक्तिगत
0: होइन. आर्थिक क्षमता भएको मान्छेले मेयर सम्हाल्छ मैले विश्वासै गर्दैन, होइन, त्यो हुने कुरै भएन. पार्टीभित्र योगदान दिएको मान्छेले मेयर चलाउँछ त्यो पनि भएन. तर त्यसको मतलब के होइन, यी फेरि नभई नहुने जोडेर भन्ने विषय हो, किनभने एउटा राजनीतिक व्यवस्थाभित्र मल्टी पार्टी डेमोक्रेसीभित्र पार्टीकै मान्छेहरू आउने स्वाभाविक आउनु पनि पर्छ. आर्थिक रूपमा सबल भएको मान्छे किन आउनुपर्छ भने, आर्थिक रूपमा कमसल मान्छेहरू आर्थिक प्रबलमा पर्न सक्ने सम्भावना अलिक बढी हुन्छ, होइन त्यसो भएर कौशल भन्दा पनि कम्तीमा आफ्नो जीवन सही ढङ्गले चलाउन सक्ने आर्थिक स्थिति भएको मान्छे पनि चाहिन्छ एउटा कुरा. अब त्यसो भनिरहँदा त्यसको नम्बरिङ हेऱ्यो भने त्यो धेरै तल हुन्छ. योजनाबद्ध विकास गर्न सक्ने त्यो आफ्नै आफ्नो काममा दृढ संकल्पित भएको सृजनशील मान्छे जो त्यहाँ बसेर कुरा सबैको शान्तसँग सुन्न सकोस् तर आफ्नो योजनालाई लागू गर्नको लागि प्रतिबद्ध साना तिना घटना परिघटनाबाट विचलित नहुने खालको एउटा भिजनरी लिएर चाहिँ चाहिन्छ.
1: अहिले पार्टीभित्र तपाईँहरूको चर्चा यो ऊ भन्ने भएको छ कि छैन?
0: होइन, पार्टीले यसको विषयमा विभिन्न खालको आफ्नै एउटा मोडल तयार गरिराखेको छ. पालिकाहरूमा गाउँपालिकाहरूमा त्यो अनुरूप गइ पनि सकेको छ. उपमहानगर र महानगरको विषयमा चाहिँ पार्टीले केही मोडलहरू बाहिर ल्याइसकेको छैन, तयार गर्दैछ. पहिलो त्यहाँनिर कुरा भयो हेर्नुहोस् होइन. दोस्रो कुरा भनेको कुरा के भन्दा पार्टीले सबै साथीहरूलाई काम गर्ने एउटा इन्भाइरोमेन्ट बनाएको छ र त्यो हेर्छ पार्टीले. पार्टीले कसको क्षमता कति छ, कति दृढ संकल्पित छ, उसको आफ्नो जीवनमा उसले कति गरेका छ, त्यो उसको इन्टेन्सन के हो, त्यो त्यही योजनामा कति इमान्दार छ, जनताप्रति कति प्रतिबद्ध छ, त्यो विषय पार्टीले समग्र हेर्दैछ. त्यो हेरिसकेपछि केही साथीहरूको चर्चा मलाई लाग्छ समय आइसकेपछि निर्वाचनको मिति घोषणा भइसके स्वाभाविक हुन्छ, हुनु पनि पर्छ.
1: त्यो केही व्यक्तिहरूमध्ये तपाईँ पनि त भनिन्छ होला नि?
0: मैले आफूले आफूलाई यसरी म पढ्छु पढ्दिनँ भनेर हेर्नुभन्दा पनि म चाहिँ के चाहन्छु भने समग्र पोखरेली नागरिकको आँखामा चाहिँ यस्तो खालको साथीहरू हुनुपर्छ है भन्ने म चाहिँ चाहन्छु. मलाई पोखरेली नागरिकहरूले लै तपाईँ चाहिँ चाहिन्छ भन्ने खालको एउटा बाटो बन्न सक्छ, पार्टीभित्र बन्न सक्छ भने म किन पछि हट्नु पर्यो भन्ने प्रश्न हुनसक्छ. तर म भन्दा अलिक योग्य साथीलाई पोखरेली नागरिकले रुचाउनुहुन्छ, पार्टीभित्रै पनि त्यो वाचन बन्छ भने मैले चाहिँ म अरू होइन भनेर म सोच्दिनँ. एउटा दिदीलाई फलोअप गर्नुपर्छ तर कमिटमेन्ट के हुनु पर्यो हामीले तयार गरेको है. मैले तपाईँलाई भने आइयुडिपी त्यो इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट प्लान र एमटिएमपी भनेको मिनिस्टर पालिटी ट्रान्सपोर्टेसन मास्टर प्लानलाई कार्यान्वयन गर्ने गरेर आउने व्यक्ति चाहिँ चाहिन्छ.
1: हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: म अन्त्यमा चाहिँ आदरणीय पोखरेली नागरिकहरूलाई अपिल गर्न चाहन्छु कि तपाईँहरू कुनै पनि विषयको आवेगमा आएर आफ्नो विचार र निर्णयहरू प्रस्तुत नगर्नुहोस्. पोखरा धेरै पछाडि परिसकेको छ, धेरै पछाडि पर्ने दिशामा छ. त्यसो भएर आवेगमा भन्दा पनि राम्रोसँग सोच विचार पुर्याएर योजनाबद्ध विकासको प्लान लिएर आउने साथीहरूलाई सहयोग गर्नको लागि र पोखरालाई पर्यटकीय राजधानी जसरी भनिन्छ, पर्यटक क्षेत्रको साँच्चै पोखरा पर्यटकीय क्षेत्र हो, यसको विकास यहीबाट हुन्छ भन्ने योजनासहित र त्यसै गरी अझै अर्को यो ताल तलैयाको विषयमा हामी छोडेन, लेक सिटीको अवधारणा पनि मैले त्यहाँ आएर प्रश्न लेक सिटीको अवधारणा विभिन्न यस्ता साथीहरू हेरौँ नाच्यौँ भन्न चाहन्छु. र तपाईँले मलाई मेरो छोटो समय अवसर दिनुभयो, आफ्नो विचारहरू राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीको विचारहरू राख्ने अवसर दिनुहोस्, त्यो प्रति पनि तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु.
1: समयका लागि धेरै धेरै धन्यवाद छ. पक्कै पनि एउटा भनौँ न एउटा घर चलाउन त हामी वर्षभरिको योजना बनाउँछौँ, यहाँबाट कति आउँछ होइन, कति खर्च हुन्छ त्यो बनाउँछौँ भने पक्कै पनि देश बनाउने कुरा बिना योजना चलाएर अब चाहिँ हुँदैन. अब हामीले देशलाई व्यवस्थित बनाउनु छ, युवाहरूलाई यहीँ रोक्नु छ र यहीँ रोजगारी सिर्जना गर्नु छ, त्यस कारण एउटा प्लान सहित अगाडि बढ़ियो भने मात्रै त्यो सम्भव छ. र आज हामीले यिनै कुराकानी गर्यौं राष्ट्रपाको आगामी योजनाको विषयमा, राजनीतिक रणनीतिको विषयमा कुराकानी गर्यौं, पोखरा महानगरपालिकालाई कस्तो बनाउने भन्ने विषयमा छलफल गर्यौं. छलफलमा सहभागी हुनुभएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एकराज नेउपानेज्यूलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ आकृतिसहित कुराकानी गर्ने नै छौं. त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँको दिन शुभ रहोस्. शुभ दिन.

0: आफ्ना ग्राहक वर्ग शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अम्बिका जुस हाउस, राष्ट्र बैंक चौक, पोखरा।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभ चिन्तक आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: युवराज बराल, संचालक, न्यू होटल नेचरल्याण्ड, पोखरा 17 ड्याम साइड।
2: नमस्कार, म लोक तथा दोहरी गायक विजय केसी। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आफन्तजन शुभेच्छुक तथा गीत संगीत प्रेमी सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
3: नमस्कार, म युवराज बराल, आरबा मणिद्वीप संस्थाको संस्थापक सचिव। सम्पूर्ण मणिद्वीपवासीहरू, आर्बावासीहरू, जो जो योसँग सम्बन्धित हुनुहुन्छ अथवा देशभरिका सम्पूर्ण भक्तजनहरू जो जहाँबाट पाल्नुभएको छ र यसलाई जान्नुभएको छ, अनुभूति गर्नुभएको छ, उहाँहरू सबैलाई विजयादशमीको शुभकामना। भगवती माता, महाकाली माताले, नवदुर्गा माताले यहाँहरूको जीवनमा सद्विचार उत्पन्न गर्न सकोस्, भगवती माताको कृपा रहोस्, विजयादशमीको शुभकामना सबैमा पुगोस्।
1: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्यकर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
1: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
1: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
0: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
2: नमस्कार, म लोक तथा दोहरी गायक विजय केसी। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आफन्तजन शुभेच्छुक तथा गीत संगीत प्रेमी सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
6: विजयादशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सम्पूर्ण ओडावासी, आमा बुवा, दाजुभाइ दिदीबहिनी, पार्टी प्रतिनिधि, नागरिक अभियन्ता लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: वडा अध्यक्ष तोरण बानिया, पोखरा महानगरपालिका, वडा नम्बर 15 एवं परिवार।

0: देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बसन्त तिमिन सिन्हा अध्यक्ष, बाटुले चौर कालीलेख बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा 16।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बानिया शपिङ सेन्टर संस्थापक संचालक प्रेम बहादुर बानिया, फुलबहादुर बानिया, नेत्र बानिया, पोखरा महानगरपालिका वडा नम्बर 16 लामा चौर। हामी कहाँ खाद्यान्नको होलसेल तथा खुद्रा व्यापार गरिन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विजय कुमार प्रधान, कार्यकारी निर्देशक, बाल कल्याण संस्था पोखरा 18, सेदी बगर।
3: खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460 66 42, 98460 41081।

नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य लगानीकर्ता शुभ चिन्तक आफन्तजन लगायत

0: रेडियो सफलता 103.4 MHz
1: सुन्न मन लायो।
2: खुशी जीवन स्वच्छ समाज खुलेर निकालौ हृदयको आवाज।
3: यो तपाईको आवाज,
2: यो हाम्रो आवाज,
3: हामी सबैको आवाज,
4: हृदयको आवाज।
3: हरेक हप्ताको मंगलबार बिहान 8:15 बजे सामाजिक संस्था हृदयको आवाज र रेडियो सफलताको संयुक्त प्रयास
2: मन मुटुमा गुन्जी रहनेछ हृदयको आवाज
3: कार्यक्रम।
2: खोल्नुहोस् हृदयको ढोकालाई, निस्कन दिनुहोस् ती आवाजलाई, खाँदिएर बसेका ती भावनाहरू पोखिन दिनुहोस् हृदयकोलाई।

0: नमस्कार, जहां संचार त्यहां विकास। रेडियो सफलता 103.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा म कार्यक्रम संचालक शारदा बस्नेतको हार्दिक स्वागत छ। यो कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर 16 स्थापित हृदयको आवाज सामाजिक संस्थाको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान 8:15 बजेदेखि आउने गर्दछ। हृदय हामी सबैसँग छ, हामी नै हृदयका मालिक हौ। जीवन एउटा अनमोल अनुभव हो, जीवनको आफ्नै स्वाद छ। चाख्ने, नाप्ने र परख्ने काम हृदयले गर्छ। त्यसैले हामी सबैको हृदय खोल्न, पढ्न, बुझ्न र यसको आवाजलाई आम नागरिकको हृदयसम्म पुर्याउने कार्यक्रम हो हृदयको आवाज। समाजमा सबैले केही न केही काम गरिरहनु भएको छ। समाजमा काम गरिरहेका व्यक्तिहरू कोही बाहिर आउनुहुन्छ, कोही आफ्नै तरिकाले काममा मस्त रमाइरहनु भएको छ। समाजमा नदेखिएर काममा तल्लीन व्यक्तित्वहरूको हृदयको आवाज बाहिर ल्याउने कोशिश हामीले कार्यक्रम हृदयको आवाज मार्फत गर्नेछौ। समान सहभागिता र अवसर भन्ने नारालाई आत्मसात गर्दै रेडियो कार्यक्रम हृदयको आवाजको आजको श्रृंखलामा हामीसँग हुनुहुन्छ अम्बिका आमा समूहको पूर्व अध्यक्ष, ओडा महिला समन्वय समिति अध्यक्ष, नगर महिला समन्वय समिति सदस्य साथै विभिन्न सामाजिक तथा धार्मिक क्षेत्रमा आबद्ध रही सक्रिय सामाजिक जीवनलाई अगाडि बढ़ाउँदै आउनुभएकी सामाजिक व्यक्तित्व गंगा आचार्य। गंगाजी, स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा।
1: धन्यवाद हजुरले यस कार्यक्रममा मलाई अवसर दिनुभएको, हृदयदेखि नै धन्यवाद दिनेछु। हृदयको आवाज महिला दिदीहरूको लुकीका मोतीहरू जो देखाउन चाहनुभयो, समाजमा प्रस्ट्याउन चाहनुभयो, हजुरलाई हृदयदेखि धन्यवाद छ।
0: धन्यवाद। अनि गंगाजी, अहिलेको आजभोलिको यहाँको व्यस्तता चाहिँ केमा छ, कसरी आफ्नो दिनचर्याहरूलाई अगाडि बढाइरहनु भएको छ?
1: मेरो आफ्नो व्यस्तता भन्दा मेरो आफ्नै एउटा व्यवसाय छ, सानो किराना फसल छ, त्यसैमा व्यस्तता छु र पर्याउँदा समाजका कार्यक्रममा सहभागिता हुन्छु।
0: यहाँ विगत लामो समयबाट धेरै सामाजिक संस्थाहरूमा आबद्ध रही आफ्नो सामाजिक जीवनलाई सक्रिय रूपमा अगाडि बढाइरहनु भएको छ। यहाँको सामाजिक यात्रा कहिलेबाट शुरू भयो?
1: मेरो 2067 साल वैशाख 10 गते शुरू भएको र त्यो पनि आज हालसम्म भनौँ न, हालसम्म विभिन्न संस्था आबद्ध भइरहेकी छु।
0: त्यति बेला चाहिँ यहाँ केबाट शुरू गर्नुभयो, केमा आबद्ध हुनुभयो?
1: अम्बिका आमा समूहको
0: अध्यक्षबाट
1: अध्यक्ष
0: अम्बिका आमा समूह यहाँ संस्थापक हो कि पहिले पनि अम्बिका आमा समूह स्थापना भइसकेको थियो?
1: अम्बिका आमा समूह पहिले स्थापना भएको थियो, तर त्यहाँ चाहिँ फर्मालिटी तरिकाले गएको थिएन। म अध्यक्ष भए र त्यसलाई दर्ता गर्ने प्रक्रियातिर रह्यो सर्वप्रथम त।
0: भनेपछि त्यहाँलाई संस्थापक भन्दा पनि फरक नपर्ला जस्तो रहेछ।
1: संस्थापक त उहाँ एकजना आमा हुनुहुन्छ, सन्त बहादुर दाईको आमा हुनुहुन्छ, उहाँ बुढी आमाले गर्नुभएको। धेरै अध्यक्ष भन्नु त्यसो भन्न त अलि नमिल्ला।
0: ए, भनेपछि त्यसपछिको दर्तागत प्रक्रियामा गइसकेपछि चाहिँ यहाँ आउनुभयो?
1: हजुर, म आफैले दर्ता गरेँ। भरत बहादुर खवास दाईलाई लगाएर उहाँको सहयोगबाट यो दर्ता प्रक्रिया गराइदिनुहोस् भने उहाँले दर्ता गराइदिनु भयो। भनौँ न, आफ्नो पहलबाट
0: 68 सालमा
1: 2067
0: भनेको त धेरै समय भइसकेछ। त्यति बेलाको अम्बिका आमा समूहको अवस्था कस्तो थियो?
1: त्यति बेला अम्बिका आमा समूहको उहाँले समूहको अवस्था भन्दा पनि हाम्रो चाहिँ अगाडि राम्रो थियो, बीचमा चाहिँ जाति उत्पीड भन्नु पर्यो, गुरुङ समाज र त्यहाँको टोलवासीहरूको चाहिँ भिन्नाभिन्दै छुट्टिएको अवस्था पर्यो बीचमा। त्यो छुट्टिएको अवस्थालाई मैले आमासम्मको अध्यक्ष भएपछि त्यसलाई एकीकरण गर्ने गुरुङ समाज र अम्बिका आमासम्मका अब हामी क्षेत्रीय बाहुन, क्षेत्रीय वैश्य शुद्र छौँ, खवासहरू सबै छौँ, जातीयत सबै छौँ, तिनीहरूलाई सबैलाई एकैठा समेट्ने गरियो। उहाँहरूको नि आफ्नो जातीयता वेशभूषा मिल्दैन गुरुङहरूको, उहाँले आफ्नो खोल्न पाउने अधिकार हो, तर अम्बिका आमासम्म आबद्ध भएर उहाँहरूसँगै सहयोग गर्नुहुन्छ, त्यस्तो गर्न मिल्दैन भने मैले उहाँहरूलाई एउटै हामीका आमासँगको छत्र छायामा लिएर हिँड्ने सफल भए ती शुभ कार्यक्रमलाई त
0: जे भए पनि अलिकति थोरै जातीय विभेदले गर्दा असहज भएर अगाडि बढिरहेको आमा समूहलाई यहाँले एकीकृत गर्नुभयो।
1: जातीयताको विभेद उता थिएन, तर संस्थामा हामी बस्दा हामीले गरेनौ, किनभने कल्चरका आधारले एउटा टोलमा चाहिँ हाम्रो विभाजन भयो, त्यहाँ बसेका थानिएर अन्तबाट आउने भनौँ न, हामी पनि अन्तबाटै आएकौँ, त्यहाँ बस्ने बसोबास गरिरहेकाले चाहिँ विरोध गर्ने भए, उहाँले चाहिँ आफ्नो यहाँ मिलेर बसेकोलाई छिन्न भिन्न भयो भने बुझाइमा कमी होला, तर उहाँहरूले बुझाइमा, किनभने आफ्नो आफ्नो संस्कार आफ्नो आफ्नो तरिकाको हुन्छ। अब मेरो संस्कार फरक छ, म बाहुन भएँ होइन, र खवासको संस्कार फरक होला होइन, तमाङको संस्कार फरक होला, र गुरुङको संस्कार फरक छ। उहाँले आफ्नो चाहिँ संस्था खोल्न त पाउनुभयो, आफ्नो अधिकारको कुरा, तर संस्था खोले पनि उहाँहरू अम्बिका आमासँग आबद्ध हुनुपर्छ, तपाईँहरू हुनुपर्छ, उहाँले जे जस्तो गरे पनि उहाँले बुझेर गर्नु या नजानेर गर्नु, त्यसलाई तपाईँहरूले हामीसँग आबद्ध हुनु, सँगसँगै सहकार्य गर्नुभयो भने आफ्नो संस्थाको छुट्टै काम गर्नुहोस्, हामीसँग आमासँग संस्था सहकार्य गरिदिनुहोस्, सँगसँगै हिँड्नुहोस्, गाउनु हर्न नाच्न सबैमा सहयोग गर्नुहोस् भन्दा उहाँहरूले ओके भन्नु, त्यही भएर मैले प्रीति गुरुङलाई उपाध्यक्षमा राखेँ।
0: कार्यकाल कति रह्यो त्यति बेला?
1: त्यति बेला मेरो कार्यकाल पुरा 5 वर्ष भयो,
0: 6 वर्ष
1: फेरि पनि पुनः गर्नुहोस् भन्नु, त्यो धेरै वर्ष मिठो हुन्न, म मिठैमा निस्कन चाहन्छु, मैलेका काम गरेका कर्तव्यहरूलाई जस्तो गरे थिएँ त्यस्तै हस्तान्तरण गर्न चाहन्छु भनेर हस्तान्तरण गरे।
0: यहाँको कार्यकालमा भएका उपलब्धिमूलक कार्यहरू,
1: कार्यक्रममा भएका उपलब्धि हजुरलाई भयो, नयाँ कार्य त अब दर्ता पनि भयो, चाहिँ समाजमा भएका विकृतिहरू विसङ्गतिहरू अब हाम्रा युवासँग सङ्घहरू यताउति आफ्नो छरपष्ट तरिकाले बेलुका साँझमा हल्ला गर्ने अन्य गर्नुहुन्थ्यो, तपाईँहरू 8 भन्दा उता नबस्नुहोस्, एकैठा बस्नुहोस् भने, र युवा सङ्घलाई एकीकृत गर्ने त्यहाँ चाहिँ अम्बिका युवा क्लब भनेर उहाँलाई तपाईँहरू यसरी बस्नुहोस् पर्दाखेरि हजुरलाई सहयोग गरौँला भने काम, त्यो अवस्थामा अम्बिका आमासँग 5 वर्षको धेरै कामहरू छन्, पानीको अम्बिका मार्ग लेन 2 पानीको पाइप स्यायौँ, र नालामा चाहिँ तुलसा समितिमा सहकार्य भनौँ न उहाँलाई नपुग्दा हामीले नगद अर्थ नै सहयोग गर्थ्यौँ, र भूकम्प 2072 सालमा भूकम्प जाँदा हामी गोर्खामा गएर घरधुरीहरू 1000 दरले वितरण गऱ्यौँ, बाल क्लबहरू गठन गऱ्यौँ, भनौँ न यो आमा समूहभित्र बस्दा धेरै कुराहरू गरे, अब ती भन्दा धेरै छन्, र अम्बिका आमा समूह अम्बिका मन्दिरको बाटो थिएन, म अध्यक्ष नै भएको बेलामा अम्बिका मन्दिरको निकास 3 हातको बाटो निकालेर त्यो सफल भएको काममा चाहिँ मैले भन्दा पनि त्यहाँका दिदीबहिनीहरूले भन्दा अझै राम्रो हुने हुन् त्यो हाँस भन्ने हुने काम त्यसरी गरियो, तर सबैको साथ र सपोर्टले भनौँ न, म एकलले मैले गरेँ भन्दिनँ, त्यहाँका दिदीबहिनी दाजुभाइ सबैको हातमा हात मिलाएर हरेक कामहरू गऱ्यौँ, सरसफाई 15 दिनका दिनमा गर्थ्यौँ, जसले आफ्नो घर अगाडि सरसफा गर्दैन उसले रूपान्त सिकादारले दिनुपर्ने, र समूह घर सफा गर्ने भन्थ्यौँ, नाला सफा गर्ने, सक्नुहुन्छ भने आफ्नो त्यो एउटा अभियान राख्यौँ, सक्नुहुन्छ भने हजुरको घरबाट आउने फोहोर मैला आफैले सोफिट बनाउनुहोस् भनियो, अम्बिका मार्ग लिन 2 सफल भयौँ, अम्बिका टोलमा सफल हुन सकेनौँ, त्यसको लागि धेरै गुज्रिएको अवस्था भनौँ न, धेरै सोच मग्न एउटा शिक्षाको यति ऊ पनि भयो, चेतनाका विकासहरू पनि त्यति कमी नै थिए भन्नुपर्छ, र कानुनी प्रक्रियाका कुरा हुन्छन् नि, एउटा कुरो अब नागरिकताका बारेमा हुन्छ, तपाईँ यो घरबाट कसरी निस्किने, हामीले कसरी गर्ने, यो घरकै कामहरूलाई व्यस्तता रहने मानिस उनीहरूलाई एउटा कानुनका बारेमा जानकारी गराउने, मैले गीतालाई लगेर पनि कानुनका उनीहरू एक दिनको तालिम भनौँ न त्यो पाएँ। कति कुरा आफैलाई पनि कति कुरा थाहा थिएन, अध्यक्ष भएर अर्दा स्पिकरहरू धेरै थिए, त्यसमा आफूले बुझ्ने भन्ने मौका पाएँ। सबैलाई समेट्नेमा सफल भएँ जस्तै लाग्छ मलाई, धेरै छ लगभग 5 वर्ष बिचमा धेरै गरियो। अनि पहिला त वैशाख त्यो नियुक्ति भइसक्दाखेरि हाम्रो ठ्याक्क भदौको कार्यक्रम आयो भजन प्रतियोगिता, त्यसमा चाहिँ थोरै समय थियो, त्यही पनि कपडा सपडा किनेर लिएर आएर हामीले चाहिँ भाइहरूलाई ल तपाईँले यो हुनुपर्छ त यो यो भनेर भाइहरू हुनुभयो र त्यसमा तृतीय हासिल गऱ्यौँ कि छोटो समय एकदम, र चाहिँ तिज मेलामा प्रथम हासिल गर्न सक्यौँ, पुरस्कार ल्याउन सक्यौँ। र पहिलो र दोस्रो वर्ष नै हामीले ल्याउन सक्यौँ, दोस्रो वर्ष तिज मेलामा हामीले तृतीय स्थान हासिल गर्यौँ। यस्तो पुरस्कारहरू त धेरै मैले भित्र्याउन सकेँ, जति आफू अध्यक्ष भएँ त्यतिसम्म त सफल सफल भनौँ न के अरे पहिलो स्थान दोस्रो स्थान तेस्रो स्थानमै हामीले पुरस्कार ल्याउन सफल भयौँ।
0: यसरी महिला दिदीबहिनीहरूलाई एउटा चेतनाको जागृत गराउँदै अगाडि बढाइरहने क्रममा कतिको अप्ठ्यारो थियो दिदीबहिनीहरूलाई समेटेर सँगसँगै होइन एउटा परिवर्तनको धारमा लिएर हिँड्ने त?
1: त्यो अप्ठ्यारो भन्दा पनि दिदीबहिनीहरू त मान्नुहुन्थ्यो, त्यहाँ पुरुष वर्गहरू चाहिँ अलिकति नबुझ्नेहरूले जानुहुँदैन भन्नुहुन्थ्यो। यति यति प्रगति भइसकेपछि र आफ्नो गाउँमा यति यति भने जस्तो भइसकेपछि त उहाँहरूले सहयोग पक्कै गर्नुहुँदो रहेछ, त्यस्ता चुनौतीहरू त आए तर त्यो चुनौतीलाई चुनौती भनिएन, किनभने उहाँहरूले जुन व्यक्तिहरूले मलाई सहयोग गर्नुभयो उहाँ पनि अग्रपन्थीमा र मसँगै ढाडस दिनुहुन्थ्यो, त्यसमा चाहिँ मलाई आफ्नोसम्मको अध्यक्ष हुने बेला मलाई त्यस्ता चुनौतीहरू आइराखेनन्। तर मलाई बाटो बनाउँदा र एउटा त्यही आमा समूहको त्यो जुन जग्गा हामीले आमा समूहको बाटो निकास गर्ने बेला यति त्यति चुनौती भयो, धेरै गाह्रो गरी गरी हामीले त्यो जग्गालाई बाटोलाई पास गरेका हौँ, किनभने अत्यन्तै 2-3 महिनाको सङ्घर्षले जग्गालाई पास गरेर आफ्नो नाममा अम्बिका आमा मन्दिरको नाममा संस्थापक अम्बिका आमा समूह भएर त्यसको नाम ल्याउन सफल भएका हौ। त्यस्तो बेलामा गाह्रो भयो, अरू बेला गाह्रो भएन मलाई।
0: त्यही त अब हामी सबै महिला दिदीबहिनीहरू होइन हामी जननी एकदमै ममता के खानी हाम्रा धेरै उपनामहरू छन् र हामी सँगसँगै आफ्नो परिवारलाई लिएर होइन समाजलाई लिएर र केही गर्छौ भन्ने उद्देश्य बोकेर बाहिर निस्किरहेका छौं। यसरी दिदीबहिनीहरू हरेक आमा समूहहरू भनौ आमा समूह भन्ने बित्तिकै दिदीबहिनीहरूकै समूह भयो, यसरी दिदीबहिनीहरू निस्किरहँदा अब हामी चाहिँ अगाडि बढ्ने त भनिरहेकै छौं विभिन्न क्षेत्रमा, तर दिदीबहिनीहरू अगाडि बढ्नलाई चाहिँ यहाँलाई के होला जस्तो लाग्छ बाधक? होइन जस्तो अब हाम्रा दिदीबहिनीहरूलाई होइन आफ्नो एउटा परिवारले पो रोकेको हो कि अथवा कुनै एउटा वातावरणले पो रोकेको हो कि अथवा दिदीबहिनीहरूको आफ्नै पछौटेपन भनौ न होइन हामी त बढ्न हुँदैन अथवा अगाडि जान हुँदैन भनेर पो रोकेको हो कि यसलाई कस्तो लाग्छ दिदीबहिनीहरू अगाडि बढ्नलाई बाधा भनेको कुराहरू चाहिँ के होला जस्तो लाग्छ?
1: मलाई त त्यस्तो कुनै पनि भएन, किनभने जब आफूभित्र आत्मशक्ति हुन्छ आफूभित्र ऊर्जा मैले यो गर्नै पर्छ भनी जब हुन्छ त्योमा चाहिँ कुनै कुराले सिक्दैन। मेरो त्यो बेलाको अवस्था म त्यहाँ आउन नपाई 2061 सालमा आमसँगको अध्यक्षको मलाई पद दिनुभएको त्यो भन्नै पर्छ, मैले यो पद म अहिले सम्हाल्दिनँ, मैले प्रत्येकका अनुहार पढ्नुपर्छ, प्रत्येकको व्यवहारलाई चिन्नुपर्छ, मैले फर्स्टै भनेको हो र मेरो आमा सबैलाई चिन्नुपर्छ को कस्तो व्यक्ति छ, त्यसको अनुहार र समय नपढी 4 वर्षपछि म अध्यक्ष भन्छु, अहिले हाल त मैले दिएको अध्यक्ष हस्तान्तरण गर्दिनँ तर यो तरिकाले नै म लिन चाहन्न कसैलाई बाटोमा उभ्याएर त्यसो लिन चाहन्न भनेर मैले प्रष्टै भनेको हुँ। आफैभित्र ऊर्जा आउनुपर्छ, शक्ति आउनुपर्छ, पहिलो कुरा म अहिले गर्नुपर्छ समाजका लागि र आत्माबाटै आउनु पर्यो, मैले यो गर्न सक्छु भन्ने आफूभित्र आत्मबाट आउनु पर्यो पहिलो, दोस्रो मैले अरू आफै निस्कन सक्नु पर्यो, म निस्केँ मैले सबै जान्छु भन्नुपर्छ एउटा कुरो, दोस्रो चाहिँ पारिवारिक र मैले यो काम गर्दा आज मेरो यो काम छ भनेर अघेरै आफूले पहिले शीर्षक बनाइसकेको हुन्छ यो अध्यक्ष पदबाट लिँदाखेरि मेरो भोलि आज योजना भोलि छ है यस्तो भनेर आफ्नो परिवारलाई पहिले नै भन्ने मेरो भोलि यस्तो छ बुवा बाबु छोराछोरी चाहिँ भोलि आएन मलाई ए 7 बजी निस्कनु छ भनेपछि निस्कन्छु त्यो बेला त्यो भन्न नसक्ने कति हुनु होला म चाहिँ भन्न सकेँ निस्केँ र उहाँहरूले सहयोग गर्नुभयो मलाई त्यस्तो भएन त्यतिखेर मेरो एउटा दोकान थियो र ओम शान्तिमा हिँड्थे मेरो गाई थियो
0: धेरै चिजहरू थियो
1: मेरो गाई थियो बाबु कक्षा 8-9-10 पढ्थ्यो नानी 4-5 पढ्थे 8 पढ्थ्यो कि बाबु पढ्थ्यो धेरै चिज थिए र चाहिँ उहाँ बिहान क्याम्पस 6 बजी आउनुहुन्थ्यो इच्छा शक्ति आफैले निकाल्नुपर्छ र म यसमा कमजोर छु कि मलाई यसले बोल्दा केही भन्छ कि भन्ने कुरा होइन अटोमेटिकली जताबाट वातावरण निस्क्यो त्यसमा चाहिँ आफैले चाहिँ यो सकिन्छ भने एकदम ऊर्जा आएपछि कसैसँग डर भन्ने आउँदैन निरता आउँछ त्यसैले म गर्न सक्छु भनेर निस्क्यो भने कति ननिस्कनु त कतिले आफ्नो आफ्नो कमजोरी होला जस्तो लाग्छ कतिको कसरी नबुझ्न सक्छन् होला मलाई कुनै यस मलाई सफल बनाउनु र यो आमा समूहलाई कुनै प्रत्येक संस्थासँग सफल बनाउनु परिवारको एकदम योगदान छ
0: परिवारको योगदान पनि छ र साथसाथै आफ्नो इच्छा शक्तिको पनि महत्वपूर्ण भूमिका छ सम्पूर्ण दिदीबहिनीहरूलाई म यस कार्यक्रम मार्फत फेरि पनि भन्न चाहन्छु जसरी हाम्रो गंगाजीले आफ्ना भावनाहरू आफ्ना भोगाईहरू बताइरहनु भएको छ हामी दिदीबहिनीहरू सधैँ अब मौका मिलेन पारिवारिक वातावरण भएन हामीसँग समय छैन भनेर हामी धेरै नै एउटा बहाना भनौं अथवा कसैलाई दोषारोपण भनौं यी कुराहरू गरिरहन्छौं यो कुरा नगरिकन भित्रदेखि नै आफ्नो इच्छा शक्तिलाई जगाई परिवारलाई पनि प्रश्न रूपमा बुझाउन सक्यौं भने अनि हामी त्यति धेरै बाँधिएर अथवा त्यति धेरै रोकिएर चाहिँ बस्न पर्दो रहन्छ हामी आफूले आफूलाई अगाडि बढाउने हो आफूले नै आफ्ना हरेक ढोकाहरू खोल्ने हो र यो कार्यक्रम मार्फत सम्पूर्ण दिदीबहिनीहरूलाई हामी यो आह्वान पनि गर्न चाहन्छौ यहाँहरूले पनि आफ्ना जीवनका हरेक ढोकाहरू खोल्ने प्रयास स्वयं आफूले नै गर्नुहोस् अब फेरि म गएँ गंगाजीकै छलफल तर्फ यसरी आमा समूहबाट बढ्दै गएको यहाँको सामाजिक यात्रा धेरै ठाउँमा गयो नि अनिता होइन धेरै ठाउँमा यहाँ आबद्ध हुनुहुन्छ त्यसपछि बिस्तारै कसरी अगाडि बढ्यो कुन कुन संस्थाहरूमा आबद्ध हुँदै यहाँ अगाडि बढ्नुभयो
1: आमा समूहकै अध्यक्ष हुँदैखेरि म चाहिँ ओडा महिला समन्वय समिति त्यतिखेर हाम्रो ओडा अध्यक्ष बिन भएको थियो र टोसा समिति ओडा टोल समिति थियो ओडामा अध्यक्ष बिन र सचिवको थियो त्यतिखेर महिला ओडा समन्वय समिति भनेर नगरपालिकाबाट उद्धित भयो र त्यहाँबाट अध्यक्ष नै सबैको सल्लाहबाट गङ्गालाई नै प्रस्ताव गरियो त्यो समितिमै ऊ भयो सम्पूर्ण आमा समूहबाट कति 16 आमा समूह हुनुहुन्थ्यो
0: कतिवटा
1: यसले दिदीबहिनीहरूका मुद्दालाई उठाउने कामहरू र समसामयिक भएका कुराहरूलाई ओडाबाट मार्फत सफल नभएका कुराहरूलाई नगरपालिकासम्म र त्यसमा नभए तपाईँ आफ्नो तरिकाले कानुनी परेको
0: भनेको समस्यामा परेका दिदीबहिनी कि
1: समस्यामा हरेक दिदीबहिनीहरू पनि भयो
0: अथवा उनीहरूका आवश्यकता भनौ कमजोरी भनौ अथवा जे हुन्
1: यही महिला
0: क्षमता भनौ सबैको
1: यसैमा महिला नेतृत्व तथा विकास कसरी हुन्छ त नि भन्ने कार्यक्रमहरू पनि
0: महिला दिदीबहिनीहरूकै उत्थानको लागि
1: मा चाहिँ यसले काम गर्यो र त्यतिखेर अब भन्नै पर्दाखेरि बरु त्यतिखेर उहाँले यसो भन्नुभयो त भन्नु होला आफ्नो अनुभव है मलाई लागेको त्यतिखेर वडा सचिव मात्र हुनुहुन्थ्यो अध्यक्ष बिन थियो त्यतिखेर हामीलाई डिएसपीहरू आइजिएफहरू सबै कार्यक्रमहरूमा हामीलाई बोलाउनुहुन्थ्यो होइन उहाँहरूसँग हामी धेरै ठाउँमा उपस्थित भए तर अहिले चाहिँ त्यस्तो छैन. ओडामा आइसकेपछि उहाँहरूको मान मर्यादा भनिन्छ भने आफूलाई कामका लागि मात्रै आज हाम्रो कार्यक्रम सफल गर्नु छ भने आमासँग आइदिनुहोस्. त्यस्तो अहिलेको परिपाटी मैले धेरै देखेको छ र मैले त्यहाँ यति सहयोग गर्नुपर्छ भनी छैन, किनभने महिला सम्मान समिति होस् जुनसुकै संस्था हो हामीले उहाँलाई यति रकम छुट्याउनु पर्छ है. एका लागि अहिले हुन्छ, पहिला थिएन पनि गरिन्थ्यो. 1,00,000 रुपियाँ हुन्थ्यो, त्यसमा 70,000 रुपियाँ त्यो सबै काटेर 70 रुपियाँ छ. तर त्यो चाहिँ अहिले नि हुन्छ, तर त्यो चाहिँ कस्तो तरिकाले भइरहेको छ भने हुन त राम्रै तरिकाले भइरहेको छ, तर त्यो ठाउँमा अहिले त हाम्रो वडा सदस्य हुनुहुन्छ, त्यो त हामीले परिचालन गर्न पाउँथ्यौँ कि.
2: भनेको त्यो यो महिला समन्वय समिति
1: महिला सशक्त
2: वडा मार्फत नभइकन महिलाहरूकै
1: महिला अब जस्तो कि त्यहाँभन्दा पहिले जुन चाहिँ यो गठन नहुँदै पनि प्रत्येक आमा समूहहरूले छुट्याएर रकम चलाउन पाउँथे. त्यस्तो थिएन भनौँ न, हजुर यो कार्यक्रम चलाउनुहोस् भने 50,000
2: ओडाबाट
1: विनियोजन हुन्थ्यो, 1,00,000 तर विनियोजन हुन्थ्यो. अहिले पनि छन् धेरै होलान् तर कार्यक्रम गरिराख्नु छ. तर अहिले हामी उहाँ अध्यक्षहरू सदस्यहरू मातहतमै
2: उहाँहरूबाट
1: एउटा संयोजक रोजेर गर्नुहुन्छ. त्यतिखेर त्यतिखेर संयोजक आमा समूहहरूका हुन्छन् तर अहिले पनि राखिएको छ.
2: हजुरलाई कस्तो लाग्यो ओडाको संयोजकत्वमा गर्दा राम्रो कि अथवा
1: महिला दिदी बहिनीलाई जो अध्यक्ष तिनीहरूलाई हस्तान्तरण गर्नु पर्यो कि त्यो
2: उहाँको
1: अधिकार उहाँको हस्तक्षेप हुन भएन, किनभने महिला सशक्तिकरण आएका जुन छुट्याएका नगरपालिका जुन रकमहरू छन् नि
2: दिदी बहिनीहरूकै महतमा र उहाँहरूकै अधिकारमा चाहिँ र संयोजकत्वमा चाहिँ अगाडि बढ्नु
1: उहाँहरूको संयोजक भनेको होला, तर पनि उहाँहरू एउटा सदस्यहरूले त्यो कार्यक्रमको जिम्मेवारी लिएर यो कार्यक्रम गरौँ भन्ने देखिन्छ. अहिले मैले देखेको छ दृष्टिकोण, हजुर पनि यो कार्यक्रममा त धेरै आबद्ध हुनुहुन्छ
2: र
1: अहिलेको परिवेशमा त्यस्तो देख्छु. एउटा कार्यक्रममा म सहभागी भएको थिएँ, त्यसमा त्यस्तो बुझाइ मेरो बुझाइ होला तर म गलत पनि हुन सक्छु.
2: तैपनि यहाँको आह्वान र यहाँको बुझाइ अनुसार चाहिँ ओडाबाट हुने त्यस्ता कार्यक्रमहरू सिधै दिदीबहिनीहरूबाट गर्यो भने अझ प्रभावकारी लाग्छ.
1: दिदीमा चाहिँ हस्तान्तरण होस् र त्यो कारण कसरी ल्याउने भन्छ उहाँले नै प्रपोजल बनाउन सकुन्.
2: त्यसो गर्दा दिदीबहिनीहरूको विकास पनि
1: हुन्छ. प्रपोजल बनाउन उहाँले सिकाइदिउँ तर प्रपोजल उहाँले नबनाइदिउँ.
2: एकदम त्यो चाहिँ ओडा सदस्य महिला दिदीबहिनीहरूले भन्दा स्वयं महिला समूहकै
1: गर्न त संयोजकतामा कमला म्याडमले गर्नुभएको गइजानुभयो त्यो नहोस्, उहाँले प्रपोजल बनाए बुझाए यो कार्यक्रमलाई मात्रै है भनेर उहाँहरूको तय भइसकेपछि हामीले त्यही कार्यक्रम गर्छौँ. तर त्यो नहोस्, हामीको आवश्यकता अनुसार त्यही कार्यक्रम तर हामीलाई डाइरेक्ट गएर आफैले प्रपोजल पुर्याएर
2: हरेक क्षमताको अभिवृद्धि पनि हुने भयो.
1: खर्चहरूका ब्यालेन्स गर्दाखेरि त्यो चाहिँ एकदम त्यो विकास अत्यन्तै हुँदो रहेछ भन्ने एउटा अनुभव भएको छ. किनभने म्याडम हाम्रो महिला अधिकार एकल महिला समूह मानकको दुर्गा म्याडम हुनुहुन्छ, उहाँले धेरै दिनुभयो नि नेतृत्व विकासका तालिम. उहाँ आफैको हातमा आउँथ्यो त्यो बेलामा, उहाँको डाइरेक्ट आउँथ्यो कि उहाँ ओडा नारी मञ्चको हुनुहुन्थ्यो, त्यतिखेर उहाँले चलाउन पाउनु त्यो हुनुहुन्थ्यो पद. त्यो यो आइसकेपछि हाम्रा यति यति अधिकारहरू खुम्चिएका हुन त म भन्दिनँ, धन बुढी पाएका छौँ, तर प्रत्यक्ष रूपमा समूहले पाओस् भन्ने मेरो आवाज छ, मेरो बुझाइ छ है. आवाज पनि हो भनिदिनुहोस् अब एउटा कुरो, किन कतिपय कुराहरू जहाँ आफ्नो कुरा सुनिन्न र खाइन्न त्यसको लागि आवाज उठाएर पनि दबिन्छ भने त्यहाँ आवाज उठाउनु गलत एउटै मात्रै हुन्छ भन्ने आवाजले म आफै ब्याग भइदिए त्यो कार्यक्रमका लागि.
2: सम्पूर्ण श्रोताहरू, हाम्रो यो हृदयको आवाजको उद्देश्य नै हामी भित्र रहेका आवाजहरूलाई बिना संकोच खोलेर बाहिर निकाल्ने हो र आज हामीसँग कुरा गरिरहनु भएको छ अथवा आफ्नो आवाज निकालिरहनु भएको छ गंगा आचार्यज्यूले. र उहाँले गरेको कुरा मलाई पनि जे राम्रो र सान्दर्भिक लाग्यो र हाम्रा सम्पूर्ण दिदीबहिनीहरूले पनि यो आवाज यसलाई सुनेर यसलाई मनन गर्नुभयो भने पक्कै पनि हामी दिदी बहिनीहरूको अरू क्षमताको दायरा भनौं अथवा हाम्रो कार्यक्षेत्रको दायरा अझ फराकिलो हुँदै जानेछ र उहाँले आफ्नो खोल्नु भएको आवाजमा जस्तो हामीले जस्तो ओडाबाट गर्ने विभिन्न कार्यक्रमहरूमा पनि ओडाको संयोजकत्व अथवा उहाँहरूको निगरानीमा तर अधिकार चाहिँ बढी जसले गर्नुहुन्छ उहाँहरूले नै पाउनुभयो र उहाँहरूले नै परिचालन गर्दै आफ्नो क्षमताको अथवा कार्यक्रम गर्न पाउनुभयो भने क्षमता अभिवृद्धि पनि हुन्छ र यसले गर्दा महिला दिदीबहिनीहरूलाई अगाडि पनि बढाउँछ भन्ने धारणा राख्नुभयो। यो अत्यन्तै राम्रो धारणा भयो। यस्तै गरी यहाँ अरू पनि विभिन्न सामाजिक क्षेत्रहरूमा आबद्ध हुनुहुन्छ जस्तै कृषि पनि भयो, यहाँ कृषिमा पनि हुनुहुन्छ, कृषि सञ्जालमा पनि। यो कृषि अवस्थाको हाम्रो वडा नम्बर 16 भइरहेको कृषिको यो अवस्थाको बारेमा पनि केही, कृषिको सञ्जालको अवस्थाको बारेमा पनि केही बताइदिनुहुन्छ कि?
1: कृषि सञ्जालमा रहेर 4 वर्ष काम गर्ने मौका पाएँ। त्यहाँ अगाडि पनि 3-6 वर्षै भयो। कृषि सञ्जालमा पहिलो वर्ष सुभाष अधिकारी हुनुहुन्थ्यो, उहाँले चाहिँ हामीले निम्न वर्गका उनीहरूलाई प्लास्टिक टुनेला बाँड्ने र मल पाङ्गारिक मलहरू बाँड्ने काम र चाहिँ बिउ बिजन त्यहाँ चाहिँ अध्यक्ष र माता हातमा रहेर बाँड्ने गरिन्थ्यो। र अहिले चाहिँ हाम्रो जितबहादुर बस्ने दाई हुनुहुन्छ अहिले अध्यक्ष, र उहाँको पालामा उहाँ यति कृषि सम्बन्धी र वन विभाग जान्ने भएको होला, अलिकति उहाँले कार्यक्रमहरू पनि मोटिभेसन गरेर राम्रोसँग लानुभएको छ। र हामीले सर्वप्रथम प्लास्टिक टोनेर मौरी घारहरू प्रथममा वितरण गरियो र ताइचिङ अम्बाहरू सुन्तला कागती हामीलाई आएको बजेट अनुसार यही महानगर र ओडाको कार्यक्रममा निम्न वर्गकालाई चाहिँ त्यो बेला 15% र 50% गरेर गरियो भने प्लास्टिकमा त 1500 र 3000-6000 प्लास्टिक दिइन्थ्यो भने अहिले चाहिँ 50%का लागि त्यहाँभन्दा अगाडि त्यसरी गर्थेँ आयस्तर निम्न वर्ग आयस्तर सुधार्नका लागि गरेको थियो, तर धेरै राम्रो भयो, त्यो कारण राम्रो भइरहेको छ। र खाली मौरी घारहरू पहिला भोरी गरियो, पछि खाली मौरी घर पकेट छोड्न नै घोषणा भइसकेको छ। र अहिलेको कार्यक्रममा पनि मौरी घार नै प्लास्टिकहरू र बिउ बिजन र मलहरू अब किसानहरूलाई आवश्यकता अनुसार वितरण गर्ने भन्ने राखिएको छ। र सञ्जालबाट होइन, हामी कृषि सञ्जाल दर्ता गरेर हामीले काम गर्यौँ।
2: कहिले भयो दर्ता?
1: यो दर्ता चाहिँ सुभाष भनेपछि दर्ता अहिलेबाट भयो, दर्ता नगरिकन त्यो काम गर्न
2: होइन,
1: म अध्यक्ष भएको होइन, जितबहादुरको दाई भालामा दर्ता गर्नुभयो उहाँले, हामी समितिमा
2: उसले
1: वडा नम्बर दिएका चिजहरू वडामा 19 लान पाइँदैन।
2: अहिले त्यसो भने यसरी कृषि सञ्जालले सक्रिय रूपमा कार्य गरिरहँदा कृषिको क्षेत्रको परिवर्तन यहाँले कस्तो अनुभव गर्नुभएको छ?
1: कृषिको क्षेत्र
2: यो सञ्जालले कार्यक्रम गरिरहँदा पहिलाको कृषिको अथवा किसानहरूको अवस्था, कृषकहरूको अवस्था र सञ्जालले परिचालन अहिले बिउ बिजन होइन विभिन्न सहुलियतहरू वडा कार्यालय मार्फत पनि रहेको छ र ओडा मार्फत कार्यालय मार्फत नै कृषि सञ्जाल रहेर उसले पनि एउटा भनौँ न सञ्जालको रूपमा सबै निगरानी गरिरहेको छ भने अहिलेको परिवर्तन चाहिँ के छ? हिजो कृषि सञ्जाल नहुँदा र अहिले कृषि सञ्जालको निगरानीमा कृषि कर्महरू भइरहँदाको परिवर्तन?
1: हिजो कृषि सञ्जाल नहुँदाखेरि गरेका हुँदाभन्दा अहिले धेरै परिवर्तन, किनभने किसानहरूले डाइरेक्ट आफूलाई मन लाग्दो विषादी चिजहरू परेको थिए, डाइरेक्ट उहाँहरूले आफ्नो दोकानमा गएर सामान ल्याउँथे। अहिले तालिमहरू पाएका छन्, तपाईँहरूले यो प्रयोग गर्नु हुँदैन, यस्तो प्रयोग गर्नुहुन्न, यो विषाद अनन्तमा गएर तपाईँहरूले पहिला त आफ्नै घरायसी चिजहरू प्रयोग गर्नुहोस्, गाईको गौत हाल्नुहोस्, गाईको दुध हाल्नुहोस्, सिलाइ लाउँछ भने 1 लिटर गाईको दुधमा 5 लिटर
2: पानी
1: राखेर भिटामिनलाई पनि हुन्छ भन्नुको छ। हामीले निलो दुधो अब वनमाराहरू ल्याएर होइन पांगा ती मोल झोलमोल बनाने बनमारा बनमासा पति तेपाती खुर्सानी साबुन भेली भनौ न अर्गानिक चिजको झोलमोल बनाइयो भने पनि त्यो कुरा त थाहा थिएन।
2: विषादीको
1: काम गर्छ अनन्तमा केही नभएमा निम्न वर्गको विषादी चिजहरू प्रयोग गरौँ भनेर उहाँले जुन चाहिँ यो प्रयोग गर्नुहुन्छ त्यही चिज मात्रै प्रयोग गर्नुहोस् भन्नुभएको छ। तर तरकारीकामा हामी पनि त किनेर खान्थ्यौँ होला, अलिअलि आफ्नै घर उत्पादन गर्न सक्ने क्षमता भयो भनौँ, सानो टुक्रोमा लाउने बानी भयो, एउटा दुईवटा सानो पानी त्यहाँ नभए गहुँको कौशी खेती गर्ने सम्झ भयो होइन। बिउबिजनहरू पनि जसले जुन उसले राम्रो गर्छ समूहले गराउँछ त्यसलाई वडाको बजेट अनुसार काँक्राका लागि लहरेपातीका लागि हिउँदेपातीका लागि पनि वितरण गर्यो। तर त्यो रातहरू धेरै पाएका छन् र हिजो हामीले मानिलियौँ उदाहरणका लागि 75,000 पर्ने ट्र्याक्टर भनौँ न जोत्ने ट्र्याक्टरलाई 25,000 कति पर्छ त्यसको लागि 50% सहुलियतमा प्रत्येक घर पाएका छन्। एक्लै किन्न त गाह्रो थियो नि किसान, अहिले गोरु नपाउँदाको अवस्था कतिले गोरु पालेका छैनन् होइन। गाउँ गाउँमा गोरु पाल्नेहरूलाई रु 10,000 हल गोरु पालेका छन् रु 10,000 भित्र गर्ने धेरै फर्को मारेको अनुभव छ मलाई। हामी पनि त्यही ठाउँमा बसेर हामीले एउटा बिउलाई चिन्न सक्ने क्षमता थिएन हिजोका दिनहरू, हामीले बिउ यस्तो हुन्छ भन्ने त बल्ल चिन्ने मौका पायौँ नि होइन र चिन्ने सबैले चिन्ने मौका पाए, सबैले एकदम ठुलो रात पाएका छन्। मिसिनहरू भए कतिले अहिले घरमै आफूलाई अन्न बिन्ने मिसिनहरू जस्तो धान बिन्छ नि धान त्यसैमा विसार मसलाहरू धेरै उसलाई लान भ्याइँदैन, आफ्नै घरमा एउटा बिजुली टक्क जोड्दाखेरि 40,000 पर्थ्यो भने 20,000 दिएर उहाँले चाहिँ त्यो सहुलियत गर्नुभएको छ र धेरै गरेको छ महानगरपालिका र ओडाले धेरै गरेको छ। यसलाई चाहिँ एउटा धन्यवाद दिन चाहन्छु म, किनभने यस्तै कार्यक्रम अझै पनि हेरोस् भन्छु, किनभने कति व्यक्तिसँग पुगेको छैन, हामी जान सक्दैनौँ, उहाँले माग्न आउन सक्नुहुन्न, कति हुनुहुन्छ त्यस्ता त्यस्तो अब खोज तलास गर्न सकिएका छैन र सञ्जालले ल्याउन सकेन र ठूलो प्रोजेक्ट चलाइरहेका व्यक्ति छन् भने कफी छ तपाईँ उही गएर माग्न सक्नुहुन्छ, तपाईँको दर्ता छ भन्ने सल्लाह गरिन्छ र कसैले अब त्यो नजान्नु भएको छैन तपाईँको आज यो भएको छ जान सूचना प्रवाह गरिन्छ, अचेल सूचना पनि प्रवाह आउँछ, तिनै सूचनाका कारणले तपाईँ फलान ठाउँ गए 50% तिरेर पाउनुहुन्छ हजुरलाई यो बेलामा मात्रै जानुहोस्, जुन हाम्रो आर्थिक वर्ष आउँछ त्यो बेलामा पाए गए पाउनुहुन्छ नत्र पाउँदिनँ। महाशाखामै जान पाउनुहुन्छ त औजारहरू प्रत्येक औजारहरू हामीलाई छैन भने स्प्रे भयो झारी भयो ती सबै चिज आफूलाई चाहिएको छ 50% दरले दिन्छ, किन यही आर्थिक वर्षमा आएका बजेट आउने बेलामा मात्रै हुन्छ। मलाई धेरै राम्रो भएको छ जस्तो लाग्छ।
2: भनेपछि कृषि सञ्जालले बिउ बिजन र खेतीपातीको वितरण गर्ने यताउताको साथसाथै सल्लाह सुझाव दिने कार्य पनि गर्छ।
1: माग अनुसार अब ओडामा सोह्रमा जेठो बुढोको बिउ माग भयो भने कति माग छ मागका आधारमा त्यसलाई आएको छ ओडाबाटै वितरण गर्ने आवश्यकता कसैले माग गर्छन् कसैले गर्दैन, ओडामा आएर ल्याएर त्यतिकै वितरण गर्दाखेरि अब कहिले काहीँ वितरण गर्दा कति कुराहरू म आफै परेको छु, त्यस्तो वितरण गर्ने हामीलाई पर्छ हामी पर्छौँ कि कसैलाई अब एक जग हाल्दा मलाई दुई जग हाल्दिनँ, अब यहाँ चाहिँ यो त्यो भन्ने छैन, ओडामा सोनका सम्पूर्ण दिदीबहिनी दाजुभाइ सबै एउटै हुन् उहाँलाई बराबर चाहिन्छ भन्ने बाध्य त्यस्तोमा यति ती रुष्टताहरू दिदीबहिनीबाट पाएको छु। तर ओडाले निष्पक्ष कथा समानता निष्पक्षका साथ भनौँ न यस्तो गर्छन् भनेर भन्लान् तर त्यो होइन, हामी किन त्यो समितिमै बसेर प्रष्ट हामीले देखेका छौँ
2: देख्दा बल्ल बुझियो नि
1: बुझियो, तर त्यही समितिका मान्छेहरू आफैले राखे भन्छन् र त्यही समितिका मान्छेले केही पनि प्रयोग गर्दैनौ कि लिँदैनौ
2: अब यो कृषिको कुरा त्यो भयो। यहाँ यसरी कृषि आमा समूह भनौँ धेरै सामाजिक संघ संस्थामा अगाडि बढिरहँदा अनि एउटा सफलताका खुड्किलाहरू चढिरहँदा जीवन कस्तो लाग्छ?
1: म एकदम खुसी हुन्छ, खुसी त आफैभित्र खोज्ने हो, जति गरे पनि मान्छे खुसी त हुँदैन हेर्नुहोस् भनौँ न खुशी आफै भित्र पनि जसले सफलता पाउँदा त धेरै खुशी हुन्छु, जसलाई दुखी भएर मलाई गाली गरेको छ भने त्यसलाई धन्यवादको पात्र भन्छु। मलाई बदलिने बाटो बनाइदियो, होला मेरो कुनै कमजोरी त तपाईँ एकदम खुसी हुन्छु। उहाँले मलाई गाली गरे पनि जे गरे पनि उहाँले मलाई कुनै कुराहरू भने पनि मलाई पछुतो छैन, किनभने भन्न त भन्न उहाँ बोलिनन् उहाँ रहेछ र पो भन्नुहोला, तर मलाई बोलेर जितिँदैन आत्मसोचमा आत्मज्ञानी उसलाई थाहा छैन नि त गलत हो होइन, ऊ आफैभित्र पीडित भएर बस्छ। किन म किन पीडित हुने होइन, कतिपयले कुरा लिएर बस्छन् पोइन्ट आफूलाई आउट भनेर, त जुन पोइन्ट हो त्यो बितिसो भिन्दी लगाऊ भन्ने मेरो आफ्नो योजना छ, विचार छ।
2: यो सामाजिक जीवनमा यहाँ चाहिँ एकदमै रमाउँदै अगाडि
1: एकदम एकदम एकदम मलाई चाहिँ कुनै कुराको पनि ऊ छैन, पशु त छैन, एकदम खुसी छु म यहाँ आएर मैले यस्तो भयो भन्ने छैन। मैले यो गर मेरो बाबुले भन्छ तपाईँ आमासँगको अध्यक्ष भइसकेर पनि लाभ केही लिन भयो, तपाईँ अब एउटा कुरो पार्टीकै कुरा आउँछ, तपाईँ नेकपा एमालेको पार्टी सदस्य हुनुहुन्छ, वडा नम्बर 16 पहिला अखिल नेपाल महिला संघको अध्यक्ष भएर काम गर्नु, तपाईँले उपलब्धि के पाउनु भन्छ। मैले एउटा संस्कार दिएँ मेरो बाबुलाई होइन, संस्थामा रहेर बस्दा मेरो संस्कार दिएँ कसलाई कस्तो बोल्नुपर्छ, त्यो संस्कार मैले दिए थिएँ र तिमीले आएको मान्छे नमस्कार हो बस्नुहोस् न भन्नुहुन्छ, चिया खानुहोस् भन्नुहुन्छ, मम्मी हुनुहुन्न के अरे भन्दैन, मम्मी हुनुहुन्न बस्दै गर्नुहोस् मम्मी हुनु, त्यो संस्कार दिए तिमीलाई, त्यो संस्कार मबाट सिकेर भएका हो, त्यो संस्कार पाउनका लागि होइन, मैले गर्नका लागि हो, म जन्मेको केही पाउनका लागि होइन, मैले गर्नका लागि समाजलाई एउटा दिनका लागि जन्मेको दिन्जे भन्नु, मृत्यु पश्चात नै यी कुराहरू उठ्छन् नि त बाबु, राम्रो गरे राम्रो आउँछ। मैले धन सम्पत्ति भनेका केही नै होइनन् बाबु, मैले धन लाने भनेको गरेको राम्रो कामलाई लाने हो, मृत्यु पश्चात लाने होइन र कस्तो राम्रो थियो हेतेरी होस् दुई थोपा आँसु झरोस् न त्यो हो मेरो धन क्या होइन र कसैले गाली गर्यो भन्दैमा त्यो राम्रो होइन हो त्यो लान्छु, धन दौलत्य मान मर्यादा सम्मान भनेका लाने हुन् बाबु, त्यही हो पाउने भन्छु बाबुलाई, यस्तो पाउनका लागि मैले होइन, गुमाउनका लागि नै होइन, अघि बढ्नका लागि नै हो, गरेपछि जे पाइन्न सफल भयो त्यही पाइयो होइन।
2: अत्यन्तै राम्रो विचार, अत्यन्तै राम्रो सोच र हामी कुराकानीकै क्रममा अब अन्त्य अन्त्यसम्म आइपुग्यौं, यहाँलाई अन्त्यमा भन्न मन लागेका कुरा केही छन् कि?
1: भन्न मन लागेका कुराहरू त धेरै थिए, धेरैले यस ठाउँमा सहयोग गर्नु हो, उहाँहरूको नाम पनि लिन पाइनँ। म जाँदा जाँदै मैले मन्दिर बनाउँदाखेरि मलाई म आफू आमसम्मको अध्यक्ष हुँदाखेरि उहाँले मलाई के भन्नुभयो भने हिमालय क्लबका अध्यक्ष मोहन थापा हुनुहुन्थ्यो त्यतिखेर, दिदी तपाईँको इच्छा के छ? मेरो इच्छा एउटै छ, मेरो अमेरिका मन्दिर बनाउनु छ, त्यो मन्दिर जजलकार बनाउनु छ भन्थे। कुमार खड्का उहाँ चाहिँ सर हुनुहुन्थ्यो, कुमार सरले चाहिँ त्यतिखेर क्षेत्रीय समाजकोबाट अखण्डबाट उहाँले विजय प्राप्त गर्नुभयो, उहाँले हामीलाई धेरै दिनुभयो त्यो मैले यहाँ भन्नै पर्छ, उहाँले गरेका हामीलाई उहाँ सरले धेरै गर्नुभयो, हामीलाई एउटा सोलर दिनुभयो, त्यो मन्दिर बनाउने म बाचा गरेँ भने मलाई भाइले दिदी तपाईँले मन्दिर बनाउँछु भन्नुभएको थियो र तपाईँलाई कुमार सरको मार्फतबाट तपाईँलाई 7 लाख रुपियाँ परेको छ र खेल मैदान र त्यो मन्दिर बनाउनु होला भन्नु र त्यतिखेर म बिर्सन्न तपाईँको अध्यक्षतामा बनाइदिनुहोस् भन्नुभयो, तर मलाई पनि त्यहाँ अध्यक्ष बनाइदिनु भयो कि, त्यो चाहिँ म आमासम्म छोडेर बसिसकेको थिएँ, त्यो विश्वास हो मलाई आमासँग बनाउनु भयो, त्यो मन्दिर पनि बनाएँ सफल भयो, किनभने एउटा अर्थ जहाँ पनि अर्थ बार्जन हुन्छन् तिमीहरूलाई सफल भयो, मलाई त्यही एकदम सम्झना आउँछ र हरेक दाजुभाइले गरेका सहयोगहरूलाई आत्मा साथ दिँदै उहाँहरूलाई धेरै सम्झना चाहन्छु सम्पूर्ण दाजुभाइलाई यी मिडियामा र चाहिँ अब जाँदा जाँदै हालसारै आइरहेको विजयादशमीको मङ्गलमय शुभकामना र दीपावलीको छठ र ईस्वी सम्बन्ध सम्पूर्ण देशमा छरिरहनुभएका सम्पूर्णलाई शुभकामना स्वदेश विदेश सम्पूर्णलाई शुभकामना छ। आफै भित्र खुसी खोज्नुहोस्, अन्त जानु पर्दैन। त्यही भन्दै र अहिले भोटेको सीबाट आएको बाढी र हालसारै बस एक्सिडेन्ट भएका मृतकहरूलाई हार्दिक श्रद्धाञ्जली र घाइते परिवारहरूलाई घाइतेहरूको सुस्वास्थ्यको कामना गर्दै यस रेडियो सफलले मलाई निमन्त्रणा गरेर आफ्ना भावनाहरू मनमा लागेका दिदी बहिनीका हृदयका मोतीहरू खोज्ने प्रयास गर्नुभयो, लुकेका मोतीहरू गर्नुभयो। रेडियो सफलताका सञ्चालक यो संस्थालाई र हाम्रो हृदय आवाजको संस्थापक हाम्रो सार्थ बस्नेज्यूलाई हृदयदेखि धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। हजुरको सफलताको शुभकामना ए मार्फत गर्न चाहन्छु। हस्त धन्यवाद।
2: हवस्त श्रोता, रेडियो कार्यक्रम हृदयको आवाजको आजको समय सकिन लागेको छ। अर्को हप्ता हामी समाजमा हृदयदेखि नै काम गरेर समाजमा सकारात्मक सन्देश छर्दै परिवार, समाज, आफ्नो कर्म र राष्ट्रका लागि योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्व लिएर आउनेछौ। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबैले सबैलाई धेरै धन्यवाद। साथै हाम्रो यस कार्यक्रममा सहभागी भएर आफ्नो हृदयको आवाज व्यक्त गर्नुभएकोमा आजका अतिथि अम्बिका आमा समूहका पूर्व अध्यक्ष, ओडा महिला समन्वय समिति अध्यक्ष, नगर महिला समन्वय समिति सदस्य, साथै विभिन्न सामाजिक तथा धार्मिक क्षेत्रमा आबद्ध रही सक्रिय सामाजिक जीवनलाई अगाडि बढाउँदै आउनुभएकी सामाजिक व्यक्तित्व गंगा आचार्यज्यूलाई पनि हृदयबाट नै धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छौ। र आजको कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। फुलेर निकालौं हृदयको आवाज। धन्यवाद। शुभ साँझ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, आफन्तजन लगायत देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: गुप्त कालिका समीक्षा सुन चाँदी पसल बागलुङ बस पार्क पोखरा प्रोप्राइटर लोकबहादुर सुनार लोकेश।

0: नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको रेडियो सफलताको यो विशेष कार्यक्रममा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। म छु दुर्गा अधिकारी र आज हामीसँग हुनुहुन्छ राजनीतिक क्षेत्रमा सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ। आज हामी छलफल गर्नेछौ नेपाली कंग्रेस देउवा पक्ष रहेको छ। नेपाली कंग्रेसको जुन देउवा पक्षको ओडा पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ, यो विषयमा हामी छलफल गर्नेछौ। जिल्ला प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन मक्सिरको 21, 22 र 23 गते रहेको छ भने प्रदेश अधिवेशन मक्सिरको 4 गते रहेको छ, जिल्ला अधिवेशन कार्तिकको 15 गते रहेको छ। यो विषयमा हामी छलफल गर्नेछौ एकातिर भने अर्कोतिर फेरि अहिले 15 महाधिवेशन सम्पन्न गरेर अन्तिम मत परिणाम आउने क्रम जारी रहेको छ। सभापति वरिष्ठ उपसभापति महामन्त्री सहमहामन्त्री केन्द्रीय सदस्यहरूको लगभग आइसकेको छ भने केही क्लस्टरहरूको चाहिँ आउने क्रम जारी रहेको छ। यो के हो त, किन यसरी लागि पर्नु भएको छ? एकदमै कास्की जिल्लामा रहेर लामो समयदेखि राजनीति गर्नुभएका व्यक्तित्व बोलेर भन्दा पनि व्यवहारमा अत्यन्त आफूले पाएको जिम्मेवारीलाई सम्पन्न गर्ने व्यक्तित्व हुनुहुन्छ हामीसँग नेपाली कंग्रेस देउवा पक्षका हुनुहुन्छ, जिल्ला सदस्य हुनुहुन्छ कमला गिरी। उहाँसँगको कुराकानी लिएर आएका छौं। सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय सहभागिता जनाउनुहुन्छ। कमला गिरी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, यति बेला केमा व्यस्त हुनुहुन्छ?
1: यति बेला अहिले चाहिँ अब यो हाम्रो यो अहिले हाम्रो यो देउवा पक्षको यो अधिवेशन चलिरहेको छ। अब यसैमा अब यो हाम्रो ओडा क्षेत्र महानगर यो अधिवेशन चलिरहेको हुनाले अब त्यतै व्यस्त छु यताउता सांस्कृतिक क्षेत्रमा।
0: हजुर हजुर, यो 15 महाधिवेशन भनौँ न तपाईँहरूले भनिराख्नु भएको छ मक्सिरको 21, 22, 23 होइन, अहिले फेरि महाधिवेशनको अन्तिम परिणाम आउँदै पनि छ अर्कोतिर। सबै साथीभाइहरू तपाईँसँग जोडिएका नजिकका होइन, सबै व्यक्तिहरू त्यता सहभागी हुनुभयो, तपाईँ चाहिँ किन सहभागी हुनुभएन र यता एकदमै लागि पर्नु भएको छ?
1: यसमा अब कस्तो भयो भने अब यो जुन अब यो जेएनजी आन्दोलन भयो र अब देशमा ठुलो धनजनको क्षति भयो, कतिजना युवा अब एकदम धेरैजना युवाहरू चाहिँ मृत्यु भयो, देश एकदमै एकदमै सबैलाई एउटा डर त्रास जस्तो अलिकति त्यो अवधिबाट गुज्रेको अवस्था थियो र जुन हजुरले जुन भन्नुभयो किन यता जानु भएन भन्ने कुरा, अब त्यो टाइममा हाम्रो अब त्यो जेएनजी आन्दोलनको समयमा अब हुन त सबै अब पार्टीको नेताजीहरूलाई चाहिँ भयो, अब सबभन्दा धेरै चाहिँ हाम्रो नेपाली काङ्ग्रेसको हाम्रो जुन सभापति शेरबहादुर देवालज्यूको लाई चाहिँ एकदमै बढी चाहिँ उहाँलाई चाहिँ बढी प्रहार भयो।
0: हजुर,
1: र अब त्यो हामी सबैले देखिरहेको कुरा हो, लगायत धनजनको क्षति देशकोमा धेरै नै क्षति भयो र अब त्यो विषयमा जुन केन्द्रीय स्तरबाट अब एउटा विशेष महाधिवेशन भनेर 81 अब त्यो एउटा हाम्रो आदरणीय नेता गगन थापाज्यू विशेष महाधिवेशनबाट सभापति

0: गएर आउनुभयो। अब हामी त सहभागी भएनौँ त्यसमा पनि, र मलाई चाहिँ के लाग्यो भने अब त्यस मलाई चाहिँ के लाग्यो भने त्यतिखेर अब के गर्छ होला अब काङ्ग्रेसले, जुन हाम्रो सभापतिमाथि यत्रो साङ्घातिक हमला भयो, अब हाम्रो नेपाली काङ्ग्रेसले अब कसरी अगाडि बढ्छ होला भनेर मलाई चाहिँ मनमा चिन्ता लागिरहेको थियो कि। अनि त्यसपछि त्यसरी हाम्रो विशेष महाधिवेशनको कुराहरू आयो, अनि आइसकेपछि अनि त्यतिखेर मनमा चाहिँ एकदम धेरै कुराहरू खेल्यो भनौँ न। अब हामी एउटा साधारण एउटा स्थानीय लेभलको चाहिँ एउटा हामी एउटा नेपाली काङ्ग्रेसमा लागेको व्यक्ति हो, तर पनि अब एउटा चिन्ता चाहिँ हुँदो रहेछ। र अब विशेष महाधिवेशनको कुरा आइरहँदाखेरि सबैजनाले अब विशेष महाधिवेशनको कुरा उठाउनु भयो, तर मेरो मनमा चाहिँ कस्तो लाग्यो भन्दाखेरि कस्तो खालको विशेष महाधिवेशन हुन्छ होला अब उहाँहरूलाई त्यस्तो भएको छ भनेर मैले त्यो मनमा सोचिराखेँ। तर म अब सबै कुरा हेर्दाखेरि मलाई चाहिँ एकदमै अब जुन पार्टी सभापति कोही नेतृत्वमा हुनुपर्छ, यो विशेष महाधिवेशन भने पनि जे भने पनि उहाँकै नेतृत्वबाट हुने होला भन्ने चाहिँ मलाई लाग्थ्यो कि। अनि यस्तै कुराले चाहिँ म चाहिँ अब त्यतातिर मेरो मनले नै मानेन, हजुर मनले नै मानेन।
1: हजुर
0: अब चौधौं अधिवेशनबाट चौधौं अधिवेशनको नेतृत्वले पन्ध्रौं अधिवेशनलाई हस्तान्तरण नगरी त कसरी अधिवेशन हुन्छ भन्ने मेरो मनमा लाग्यो। त्यो कारणले चाहिँ मलाई एकदमै म आफूलाई नै पर्सनल रूपमा मलाई चाहिँ कस्तो यो यतातिर काङ्ग्रेस यसरी यता आयो काङ्ग्रेसले अब सभापति उहाँ हो भन्ने चाहिँ मलाई मेरो मनमा चाहिँ त्यस्तो नलाग्ने के भित्रबाट चाहिँ मलाई त्यस्तो लाग्दै नलाग्ने। अनि सबैजना दिदी बहिनीहरू सबै दाजुभाइहरू हाम्रो काशी जिल्ला क्षेत्रबाट सबै जानुभयो, तर पनि अब यो त यसरी त कसरी हुन्छ र होइन, अब मुद्दा पछि आयो नि त मुद्दाको कुरा पनि होइन, अनि अब कसरी हुन्छ र अब जे जस्तो भए पनि आफ्नो केन्द्रीय लेभलबाटै यो हस्तान्तरण हुने होला, यो नभए त कसरी हुन्छ र कसरी अधिवेशन हुन्छ भन्ने मात्रै मेरो क्वेसन हो कि।
1: हजुर हजुर भनेपछि तपाईँलाई आफैले मन्थन गर्दा संस्थागत रूपमा पनि यस्तो हुनुपर्छ भनेर
0: हजुर जस्तै एउटा साधारण एउटा सहकारी नै भनौँ एउटा साधारण एउटा टोल सुधारकै एउटा अधिवेशनमै पनि होइन, अब योभन्दा अगाडिको चाहिँ कार्य समितिले चाहिँ हस्तान्तरण नगरी त अब नयाँ कसरी जान सकिन्छ त, एउटा नियमित विधि एउटा त्यो नियम त त्यो होला नि त, एउटा साधारण एउटा जुनै सुकै संस्थाको पनि एउटा नियम त हुन्छ होला नि त होइन। अब यो त एउटा लोकतान्त्रिक यति ठुलो पार्टी हो नेपाली काङ्ग्रेस होइन, अब यस्तो त यति सामान्य रूपमा किन यसरी भयो भन्ने मलाई चाहिँ त्यस्तो भित्र मनमा चाहिँ त्यस्तो लाग्यो। अनि मलाई यो वास्तव भन्दाखेरि अब सुन्दाखेरि अब होइन अब काङ्ग्रेसमा लाग्नुभएको सबै दाजुभाइ दिदीबहिनीहरूलाई लाग्यो, तर मलाई यो अध्यावधिमा पनि मलाई चाहिँ मनमा चाहिँ त्यो किन गर्नु पर्यो हाम्रो एउटा क्रियाशील छँदैछ भन्ने चाहिँ त्यहाँसम्म मलाई मनमा लाग्थ्यो कि।
1: हजुर हजुर भनेपछि त यो अहिले भइरहेको गतिविधि गलत हो।
0: अब यो अब सही र गलत भन्ने कुरा अब कानूनले छुट्याउला।
1: हजुर
0: अब यसमा चाहिँ अब मैले भन्नुभन्दा पनि होइन अदालतमा अब विचाराधीन
1: हजुर
0: हजुर अब यो कानूनले नै छुट्याउला यसलाई चाहिँ अब व्यक्तिको भन्दा पनि होइन। अब यसमा चाहिँ मेरो विचारमा चाहिँ मलाई चाहिँ हाम्रो सभापति चाहिँ शेर्पा नेवा नै हुनुहुन्छ।
1: हजुर भनेपछि भनौँ न त्यहाँ चाहिँ तपाईँलाई भित्रैदेखि मन्थन गरेर होइन सत्य के हो असत्य के हो भन्ने भएर एकदमै दह्रो गरे कि मान्छे त हुन्छ नि, फलानु गयो ओहो म मात्रै गइनँ भन्ने हिसाबले नै गए कि कति साथीहरू होइन जानुभयो, त्यो चाहिँ भएन तपाईँलाई।
0: मलाई चाहिँ अब सबै जानुभयो त्यहाँ सबै दिदीबहिनीहरू दाजुभाइहरू अब सबै जानुभयो, तर मलाई चाहिँ एकदमै म एक्लै भए पनि बस्छु, तर म हिँड्दै हिँड्दिनँ, म कतै पनि जान्न, म म चाहिँ यो यसरी चाहिँ म जान्न म यसरी चाहिँ अब नेपाली काङ्ग्रेस पार्टी भनेर यसरी चाहिँ म जान्न म चाहिँ म यत्तिकै बस्छु म जान्न भन्नेमा चाहिँ मलाई भयो
1: हजुर हजुर
0: अब जान मन लागेको जानुहुन्छ उहाँहरूलाई अब उहाँको विचार हो होइन आफ्नो आफ्नो विचार हो मेरो विचारले मलाई चाहिँ यो जुन चाहिँ काङ्ग्रेस एउटै भएर जाँदैन तबसम्म चाहिँ म यो भनेर म चाहिँ हिँड्दिनँ किनभने जबसम्म एउटै हुँदैन तबसम्म एउटै हिसाबले जानु पर्यो अब अहिलेसम्म हेर्दाखेरि चाहिँ हाम्रो आधिकारिक जुन चाहिँ आधिकारिक भने पनि जे भने पनि अब हाम्रो 14 अधिवेशनको सभापतिज्यूले हस्तान्तरण गरेर चाहिँ एउटा केन्द्रीय समितिले चाहिँ गर्नुपर्ने हो भन्ने मलाई लाग्छ
1: हजुर
0: त्यो कारणले म त्यही हिसाबमा टेकेरै म चाहिँ यता नगएको त्यही हिसाबमा 14 अधिवेशनको केन्द्रीय सभापतिले चाहिँ 15 चाहिँ बोलाएर उहाँले चाहिँ हस्तान्तरण गर्नुपर्छ त्यही समितिले गर्नुपर्छ भन्ने नै हो मेरो
1: हजुर भनेपछि एउटै भएर जाने सम्भावना पनि देख्नुहुन्छ जानैपर्छ
0: अब एउटै भएर जानुपर्छ सकेसम्म होइन अब सकेसम्म होइन एकदमै जानुपर्छ यसमा चाहिँ अब पार्टीभित्र अब यो यस्तो भइरहेको पनि हो होइन अब अहिले अब नमिलेको पनि पछि गएर मिल्ने हुन्छ होइन अब यो मिल्दै नै मिल्दैन भन्ने कुरा त हुँदै हुँदैन मिल्छ अब बिच यो भित्र अब हाम्रो केन्द्रीय लेभलको नेताजीहरूले होइन अब उहाँहरूले छलफल गरेर मिलाउनु होला भन्ने चाहिँ एकदमै आशमा छौँ होइन यसरी फुटेर हिँडेको राम्रो पनि होइन होइन अब जस्तै अब एउटै गोठमा बसेको छ एउटै घरमा बसेको छ अनि अब एउटा भनौँ न अब घरको मेन बाउ चाहिँ घरमै छ छोराले चाहिँ अब सबै यो म हो भनेर लिएर हिँडेर चाहिँ त्यो बाउलाई मान्छन् कि छोरालाई मान्छन् मेरो कुरा त्यो हो क्या अब पार्टीको अब त्यो नियम होला अब होइन अब के छ त्यो पनि अब त्यति धेरै हामी माथि त्यो लेभलमा केन्द्रीय लेभलमा अब जति उहाँहरूले भोग्नुपर्छ हामी त भोगेका छैनौँ होइन भित्री कुराहरू होला तर पनि म एउटा साधारण हिसाबले चाहिँ आधिकारिक सभापति चाहिँ उहाँ नै हो र अब यो मुद्दा जुन यो निषाद पछि आएर पहिलाको यो गलत छ यो चाहिँ पहिलाको डिसिजन गलत छ भनेर नै जुन चाहिँ पहिलाको निर्णय विशेष महाधिवेशनलाई गर्नलाई दिएको निर्णय गलत छ भनेर अनि उहाँहरूलाई निषा दिएको पनि त यो विचाराधीन छ अदालतमा मुद्दा होइन त्यो कारणले गर्दाखेरि पनि भोलि के हुन्छ थाहा छैन होइन यो त कानुनले छुट्याउने कुरा हो हजुरले मैले भनेर पनि भएन होइन अब अहिलेलाई अब उहाँहरूले अब यो कुनै गुट रहेको यो काङ्ग्रेस हो अब यही हो भनेर अब हिँड्नुभयो होइन अब जति पनि साथीहरू यसले चाहिँ अरूले पनि त यसलाई अब यो बाहिरी हिसाबबाट हेर्दाखेरि अब जति भित्रबाट आफूलाई जति आफूले नै सही भन्नुहुन्छ नि आफूलाई तर बाहिरबाट हेर्ने नजर अब अरू पार्टी अरू ठाउँबाट पनि यो सही हो कि गलत हो भन्ने कुरा निस्वार्थ भावले प्रकट हुनु पर्यो क्या यो सही र गलत निस्वार्थ भावले प्रकट हुनु पर्यो
1: हजुर
0: अनि मलाई पचाइयो भन्दैमा मैले यो सही छ भनेर हिँडेर भएन नि त होइन मलाई पचाइयो मलाई चाहिँ म मलाई पद नभई म बस्नै सक्दिनँ मलाई पद चाहियो भने त जसले भने नि उसले पनि काङ्ग्रेस म हौ भन्दै हिँडे भयो उसले पनि म काङ्ग्रेस सभापति भन्दै हिँडे भयो उसले पनि म हौ भन्दै हिँडे भयो नि त त्यसो भने त नियम खोज्यो नि विधि त होला नि त नियम त होला नि त कानुन त होला नि त
1: यो विधि सम्मत भएन
0: यो विधि सम्मत त मलाई म एउटा सोझो हिसाबबाट सोद्धाखेरि पनि यो चाहिँ केन्द्रीय लेभलबाट 14 हस्तान्तरण गर्नै पर्छ यो यतिकै चाहिँ यो त्यसो मैले भनिहालेँ नि त्यसो भने त म सभापति जो हिँडे भयो कि सभापति म मन त हिँडे भयो क्या जो पनि मेरो कुरा यति हो क्या त्यो भएर मैले चाहिँ जति भिडलाई मात्रै म मान्दिनँ क्या म ठिक छ म एउटा सामान्य मान्छे हुँदा म चाहिँ एउटा तल्लो लेभलको एउटा सानो मान्छे हुँदा होइन तर चाहिँ भिडलाई मात्रै म ठुलो मान्दिनँ कि सत्य त्यहाँभित्र हुनु पऱ्यो कि
1: हजुर अहिले तपाईँहरूले वडा अधिवेशन पालिका अधिवेशन र क्षेत्रको पनि भेट सक्नु भएको छ होइन सञ्चालन भइसकेको छ सहभागिता कस्तो छ
0: एकदम राम्रो छ, एकदमै जुन भित्र यो जुन यो अहिले अधिवेशनमा मैले अहिले पछि जति पनि पद मलाई त लाग्छ कि दुर्गा बहिनी यो पदको लागि लिप्त भएर जति चाहिँ अब यो सहयोग सहयोग भन्दै हिँड्नुभयो नि, म त भन्छु यो कुरा, उहाँले मलाई गाली गर्दै नि गर्नुहुन्छ
1: होइन,
0: जति यो पदको लागि गौरवलाई पनि भित्र अन्तरात्माले भन्छ त्यो सही र गलत भन्ने कुरा होइन, अनि यता चाहिँ हुन त हो के अरे देवा देवाजी के अरे देवा पक्ष हामी त उहाँलाई नै मानेर हिँडेको हो, तर अब चाहिँ नयाँ हिसाबले जानुपर्छ, नयाँ हिसाबले जानुपर्छ भन्दैन होइन, त्यो नियमलाई नै नमाने नियम त पार्टीको मात्रै अरे, यो नियम भनेको त हरेक ठाउँमा पालना भएको नियम नि त, यो त यो संस्थागत हिसाबमा त अझ पार्टी यत्रो लोकतान्त्रिक पार्टीको त अझै बलियो विधि शासन हुनुपर्ने हो नि त, अनि कि सत्य कतिवटा हुन्छ, सत्य कि फरक फरक सत्य हुन्छ भनेको मेरो कुरा, सत्य एउटै हुन्छ कि सत्य व्यक्ति पिछेको सत्य हुन्छ होइन, त्यो भएर अहिले यसमा अहिले यहाँ पनि उता गइसकेपछि अहिले अब कतिजना अब आफूले सोचे जस्तो नभएर पनि होला, त्यता गएको पनि एकदम आउनेको लर्को छ र जति जानुभयो, अनि यसरी नै जुन मैले मलाई त लाग्यो कि बानी दिँदाखेरि म मात्रै एक्लै हो क्या, म त घमण्डी रहेछु क्या हो होइन, म त कस्तो एकरो मान्छे रहेछु क्या हो जस्तो लाग्यो कि मलाई सुरुमा, म त घमण्डी रहेछु क्या हो, यो सबैजनाले सत्य यो ठिको ठिको भनेर सबै हिँड्नु भएको छ, म मात्रै किन हुन्छ, साँच्चै म अप्ठ्यारै मान्छे रहेछु क्या भन्ने मलाई आफूलाई सोच्थेँ कि सोचेको बेला, अनि जब म चाहिँ म यो जिल्ला संयोजकमा मलाई अब ऋषि दाई जुन जिल्ला संयोजक हुनुभयो त्यसपछि त्यो टिममा मलाई त्यहाँ गइसकेपछि अनि त्यसपछि यो वडा लेभलबाट पालिका लेभलबाट अनि जति पनि एकदम 84-85 वर्षको बुढाहरू पनि बिचरा आएर आँसु झार्नुभयो कि त्यहाँ, उहाँलाई त्यस्तो उहाँको गर्दनमा त्यत्रो खुकुरी हुँदाखेरि कोही नबोल्ने, अहिले चाहिँ पद चाहियो भनेर चाहिँ यस्तो रोइलो गर्ने भनेर उहाँले चाहिँ आएर त्यहाँ आएर बोल्नुभयो, आँखाबाट आँसु झार्नुभयो क्या होइन, अब उहाँको उहाँ व्यक्तिलाई हामीले माया गरेर व्यक्तिलाई त्यो ऊ गरेर होइन कि, एउटा आफ्नो पार्टीको सभापति भोलि चाहिँ जो सभापति भएर आए पनि आफ्नो सभापतिलाई आफ्नो पार्टीभित्र चाहिँ दुःख पर्दाखेरि होइन बोल्ने ठाउँमा त केन्द्रीय लेभलमा भएको र एउटा चाहिँ आफ्नो ठाउँ बोल्ने जहाँ बोल्ने ठाउँ छ उहाँहरू त्यहाँ बोल्नुपर्ने हो नि त, उहाँहरू बोल्ने ठाउँमा बोलिदिनु भएन, तर होइन अहिले आएर चाहिँ आफ्नो स्वार्थको लागि आफ्नो पद जोगाउनको लागि होइन उहाँहरू चाहिँ अहिले चर्को चर्को भाषण गरेर मात्रै हुँदैन क्या होइन, म चाहिँ त्यो भन्छु उहाँहरू मभन्दा अग्रज हुनुहुन्छ होइन, अहिले जुन गगन थापाज्यूको उसमा लाग्नु भएको छ म उहाँलाई एकदम सम्मान गर्छु व्यक्तिगत हिसाबमा, तर यता आएर चाहिँ होइन गगन थापा के अरे होइन उहाँ हाम्रो सेवा देवा यस्तो हो अब के गर्ने, अब सबै गएपछि जानु पर्यो, अब म यस्तो भनेर बसेर भएन, अब पार्टी बचाउन पर्यो, सबै मिलेर पो बाँच्छ पार्टी छुट्याएर मिलेर गएर अनि कोही यता कोही उता गरेर पार्टी बचेको हुन्छ, बाहिर देख्ने मान्छेले बाहिरको अरू पार्टीका मान्छेले कस्तो खालको विश्लेषण गरेका छन् म त्यति धेरै जान्ने मान्छे न होइन होइन, भए पनि अरूको पनि त्यहाँ हेरिन्छ नि कमेन्ट हेरिन्छ, मान्छेले कति कुराहरू चाहिँ त्यहाँ लेखेका हुन्छन्, अनि पदको लागि यो पनि झुट त्यो पनि झुट ए यो मान्छे पागल हो यो मान्छे ठिक छैन यसले जे पनि बोल्छ भन्दै त्यसलाई चाहिँ पन्साउँदै पन्साउँदै पन्साउँदै अनि झुट झुटको खेती गरेर मात्रै हिँडेर चाहिँ जहिलेको सधैँभरि झुटको खेती गरेर हुँदैन क्या, सधैँभरि झुटको खेती टिक्दैन क्या, योभन्दा अगाडि चाहिँ हामीले अब जुन भोग्नु पर्यो यी कुराहरूलाई त अब सुधारेर लाने होला नि त, झन् गिरिँदै मिचेर गएर चाहिँ जोगिएला र पार्टी
1: भनेपछि परिवर्तन नेतृत्व परिवर्तन हुनुपर्छ तर विधिसम्मत हुनु
0: विधिसम्मत हुनु पर्यो नि त, विधि होला उहाँहरूको सत्य अलग अलग हो, सत्य त म एउटै हुन्छ भन्छु होइन, अब कसरी चाहिँ यत्रो यो अधिवेशन भयो होइन, अब एकातिर यतातिरको पक्ष यत्रो भित्रबाट चाहिँ यस्तो त्यो ग्राउन्ड लेभलबाट यति दाजुभाइहरू आउनु भएको छ क्या, अहिले कस्तो गुनासो गर्नुहुन्छ, हाम्रो शेर्पा देवा नै हो आधिकारिक सभापति, शेर्पा देवा नै हो, उहाँले चाहिँ हस्तान्तरण नगरिकन कसरी उता अधिवेशन हुन्छ भन्ने कुरा उहाँहरूबाटै झन् एकदम गहिरा गहिरा कुराहरू निस्किन्छ क्या त्यहाँबाट, हजुर त्यहाँभित्र हजुर कुनै दिन आउनुहोस् त्यो भेलामा यस्तो चोटिलो के पार्टीभित्र मर्म बोकेर आउनुभएको छ क्या। उनीहरूको पनि त कुरा सुन्नु पर्यो नि त, पदको लागि सबैलाई चाहिँ पद दिउँला भनेर छप छप छप छप छप गर्दै हिँडेर मात्रै नेता भइँदैन कि।

0: पदको लागि मात्रै हो, पद मात्रै हो सबै कुरा
1: अहिले कष्ट पनि देखियो भने पार्टीको निष्ठा होइन त्याग भन्दा पनि अवसरवादी जस्तो पनि देखियो।
0: अवसर भन्छु मलाई गाली गरेर गर्नु जरुरी उहाँ जाने सबै अवसरवादी एक नम्बर अवसर जति पार्टी बचाउन गर्नु हुँदै होइन। अवसर छोप्न आफू कसरी पदमा बस्छन् आफू कसरी पावरमा बस्छन् आफू कसरी चाहिँ बलियो आफूलाई मात्रै बलियो आफू बलियो बनाउनु त सबैलाई यसरी लानु पर्ने
1: होइन त्याग्न पनि सक्नु पर्यो होइन।
0: म एक्लै हिँडेर हजुर एक्लै हिँडेर हुन्छ हजुरको ल यो रेडियो पनि यही यही हजुरको यो जुन यो यो सफलता रेडियो पनि हजुर एक्लैले त सबै गर्न त भ्याउनु हुँदैन त
1: हजुर। यो अहिले हुन त त्यो के हुन्छ थाहा छैन पार्टी कसरी जान्छ र आधिकारिकको भन्ने प्रश्न पनि छन् तपाईँहरू एकतिर लडिराख्नु भएको छ होइन त्यो यो चाहिँ आधिकारिक होइन जुन
0: हुँदैन
1: महाधिवेशनबाट निर्वाचित व्यक्तित्वले चाहिँ नै गर्नुपर्छ महाधिवेशन र त्यो महाधिवेशनबाट जो आउँछ आउँछ निर्वाचन भएपछि भन्ने खालको छ र अहिले जुन देउवा पक्षले गर्ने महाधिवेशनको कार्यतालिका पनि निर्वाचन आयोगमा अभिलेखीकरण गरेको पनि छ यो असोजको 13 गते नै दर्ता गरिसकेको छ र यसलाई चाहिँ त्यही त आधिकारिक कसलाई मान्ने भन्ने खालको छ त्यो एक दिन सत्य बाहिर पनि आउँदा तपाईँ आफ्नो कुरा गर्नुपर्दाखेरि जस्तै योभन्दा अगाडि अहिले जिल्ला सदस्य हुनुहुन्छ होइन नेपाल महिला संघ कास्की जिल्लाको कोषाध्यक्ष
0: हुनुहुन्छ
1: र विभिन्न तहमा रहेर पार्टीलाई योगदान पुर्याउँदै आउनु भएको छ आफ्नो राजनीतिक यात्राको बारेमा थोरै बताइदिनुहोस्।
0: अब मेरो राजनीति यात्रा कसरी भयो भन्दाखेरि म हामी चाहिँ मेरो माइती गाउँ जिरोल पोखरी हो र त्यहाँ कस्तो भने एकदम काङ्ग्रेस जति पनि काङ्ग्रेसहरू भएर बस्ने अखडा हो मेरो माइती
1: हजुर हजुर
0: र माओवादीको पालामा पनि मेरो बुवा इन्डिया आर्मीको एनएस क्याप्टेन हुनुहुन्छ मेरो बुवा मेरो बुवालाई चाहिँ माओवादीले चाहिँ जङ्गलमा लगेर ल बुवा हामीलाई ट्रेनिङ दिनु पर्यो भनेर मेरो बुवालाई लिएर जान लाग्नुभयो अनि बुवाले बाबु म चाहिँ अब यत्रो वर्ष मैले दुःख गरेर आएँ अब मैले सक्दिनँ भनेर अब त्यहाँ के के पैसाहरू के मिलाएर बुवा पल्लो पल्लो यता घर आउनुभयो। अब मेरो माइतमा भकारीमा धानहरू होइन सुन आमाको सुनहरू लैदिए तिनीहरूले होइन साडीको कुकुरी थियो बुवाको बन्दुकहरू थियो सबै लैदिए माओवादीले त्यो बेलामा है पैसाहरू यति लए त्यो घरमा एकदम हाम्रो घरमा उनीहरूको बासै हाम्रो घरमा अब पालिए पछि त्यहाँ आउने जति त्यो माओवादीको पालामा चाहिँ हाम्रो घरमा हामीले धेरै नै भोग्यौँ के आर्थिक रूपमा हामीले चाहिँ धेरै नै भयो हाम्रो र अनि अर्को कुरा अब त्यहाँ कस्तो थियो भन्दा एउटा मात्रै हाम्रो नेपाली काङ्ग्रेसको भयो त्यहाँ हामीलाई अलिकति कस्तो हुन्थ्यो कि ढुङ्गा हान्ने बेला थियो कि हाम्रो काङ्ग्रेस हुनु भनेर एउटा ढुङ्गा हान्ने अवस्था थियो स्कुल जाँदाखेरि हामीलाई डर हुन्थ्यो होइन अनि त्यो अवस्थादेखिबाट अनि म बिहा गरेर यता आइसकेपछि पनि म अहिले सक्रिय नै भएर म टोल होइन महिला आमा समूहदेखि लिएर अनि पार्टीमा पनि म त्यहाँबाट मैले चाहिँ हरेक ठाउँमा मैले चाहिँ त्यहाँ कुनै पनि ठाउँमा म छुटेको छैन क्या मैले सहयोग मैले परेको ठाउँमा कहीँ पनि म चाहिँ छुटेको छैन क्या तर पार्टीमा म लगातार म आफ्नो स्थानीय स्तरमा म चाहिँ लागेकै छु अहिलेसम्म र मैले कुनै पद अहिलेसम्म पद खोजेको पनि छैन कहीँ पनि र एकचोटि म चाहिँ परदेशको लागि चाहिँ परदेशमा उठ्नु परेको यत्रो धेरै भयो अब सधैँ यतिकै हिँडेर मात्रै हुँदैन एउटा पद चाहिँ गर्नु लिनुपर्छ भन्ने कुराले अब प्रदेश प्रतिनिधिमा म उठेको थिएँ त्यो बेलामा चाहिँ मलाई हराउनु भयो तर मेरो भोट चाहिँ टन्नै आएको थियो मेरो पर्सनल एउटा चिन्जानको हिसाबले र मेरो सामाजिक कामको हिसाबले र मलाई चाहिँ भोट राम्रो आएको थियो दाईहरू सबैले चाहिँ राम्रो छ बहिनी तपाईँको एकदम ठिक छ भन्नुभएको थियो तर मेरो भोट चाहिँ अब कसरी जित्छु गरेर मलाई चाहिँ हराइयो ठिक छ अब पार्टी यो हुन्छ भन्नु मैले त्यसलाई गरेँ र हामीलाई यो ठाउँमा बस्नु पर्यो ल तपाईँहरूले यत्रो अब आफ्नो ठाउँमा तपाईँहरूले नि गर्नुभएको छ बहिनी ल कमलागिरी यसमा बस्नु पर्यो तपाईँ बोल्नु पर्यो होइन हामीले त सिक्नु पर्यो नि त होइन यिनीहरूलाई पनि सिकाउनु पर्यो सिक्नु पर्यो अगाडि बढाउनु पर्छ भन्ने खालको भावना नै देखिनँ मैले कुनै पनि नेतामा भोलि चाहिँ त्यो अनि चाहिँदाखेरि मात्रै आएर चाहिँ बनाउनु पर्यो यो गर्नु पर्यो त्यो गर्नु पर्यो भनेर भएन नि त होइन अनि आफू अनि अवसर छोपेर मात्रै हिँडेर सबै कुरा हुँदैन कि र म जस्ता दिदीबहिनीहरू धेरै नै हुनुहुन्छ अहिले पनि बिचरा अब यता पद पाइन्छ कि उता पाइन्छ कि केही हुन्छ कि भनेर ज्यान दिएर अहिले चाहिँ बिचरा होइन सबै कुरो चाहियो नि, खर्च चाहियो, घर छोडेर आइने होइन हिँड्न कति गाह्रो हुन्छ, दिदी बहिनीहरू कति त्याग गरेर उहाँसम्म पुग्नु भएको छ, कति निराश भएर पनि फर्केर अब यही फेरि यताकै ठाउँमा आउनुभएको छ कि.
1: यो अलिकति के नेपाली राजनीतिको कुरा गर्दा तपाईँहरूको त पृष्ठभूमि पनि भन्नुभयो नि होइन, बुवाको त्यत्रो त्याग राजनीतिमा त्यो छ. अलिकति मूल्याङ्कन भन्दा पनि नेताहरूको लिस्टमा पर्नुपर्ने, नेताको पछि लाग्नुपर्ने, त्यो क्षमतावान व्यक्तिले चाहिँ अवसर नपाउने कि, यसलाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँले? सामाजिक क्षेत्रमा पनि यति सक्रिय हुनुहुन्छ होइन, राजनीति बुझेको मान्छे कसरी हेर्नु भएको छ
0: यसमा चाहिँ? अब नेता अब यसमा के भन्ने अब भन्दाखेरि नराम्रो होला होइन. अब हामी दिदीबहिनीहरूले सोध्छौँ कि अब हामीले यत्रो योगदान हामीले आफ्नो ठाउँमा आफ्नो क्षेत्रमा आफ्नो वडामा आफ्नो दाजुभाइहरूलाई होइन उहाँहरूलाई नेता बनाउनको लागि हामी यति लागेका छौँ होइन, अब उहाँहरूले हामीलाई चाहिँ समेट्नुहुन्छ होला भनेर कति दिदीबहिनीहरू चाहिँ बिचरा त्यो आशमा चाहिँ गर्नुहुन्छ, कति योगदान गर्नुहुन्छ नि दिदीबहिनीले गर्नुभएको पनि छ. र लास्टमा आएर चाहिँ आखिरीमा केही पनि छैन कि, लास्टमा केही पनि छैन. र अब नेताहरूलाई भेट्न जाने भेट्ने ल मलाई यो पदमा राखिदिनुहोस् भन्ने अब त्यसरी चाहिँ मागेर होइन ल मलाई यहाँ राख्नुहोस् त्यहाँ राख्नुहोस् भनेर चाहिँ खासै मलाई चाहिँ अब उहाँहरूले मूल्याङ्कन गर्नुहुन्छ, मूल्याङ्कनको आधारमा उहाँहरूले चाहिँ एउटा ठाउँ दिनुहुन्छ होला भन्ने चाहिँ मलाई लाग्छ. तर नेता भेट्न जाने मलाई यो ठाउँमा राखिदिनुहोस् हजुर हजुर हजुर भन्ने चाहिँ मलाई राम्रो लाग्दैन, किन दिदीबहिनीहरू आफ्नो ठाउँमा सक्षम हुनुहुन्छ, आफ्नो क्षमता छ, बरु एउटा पेसा गरेर बसे हुन्छ क्या, यस्तो गरेर हिँडिनु भनेर ती नेतालाई जे हजुर हजुर गर्दैन पर्दैन, म त दिदीबहिनीलाई सजग गर्छु
1: एकदम. त्यो अहिलेको क्षमतावान व्यक्तिलाई त्यो फुर्सद पनि छैन
0: होइन, क्षमता भएको दिदीबहिनीहरू त म भन्छु कि बरु ममा क्षमता छैन, मैले उहाँ अहिले होइन ममा क्षमता छैन छैन उहाँहरूभन्दा म कमजोर छु, मैले गर्न सकिनँ, हजुरले सक्नुहुन्छ भने हजुर अगाडि जानु पर्यो कि, मैले हजुरलाई सपोर्ट गर्नु पर्यो मेरो कुरा त्यो हो. अब वडा लेभलमा के अरे क्षेत्रमा जिल्लामा पनि अलिकति सक्ने दिदीबहिनीहरूलाई चाहिँ हामीले चाहिँ हामी दिदीबहिनीले पनि सपोर्ट गर्नुपर्छ, मेरो कुरा त्यो हो. र उसले उसलाई हराउने उसले उसलाई हराएर अनि नेताहरूलाई चाहिँ ढोगर्न जानु भन्दा त अब दिदीबहिनी मिलेर यसो गरौँ होइन भनेर जान राम्रो हुन्छ. दिदीबहिनी पनि आफ्नो क्षमता छ भने आफै अगाडि बढ्न सक्नुहुन्छ, तर चाहिँ जिउ हजुर हजुर हजुर ल मलाई यसमा राखिदिनुहोस् मलाई भन्दै नेता भेट्न जानु जरुरी छैन, जानु पनि हुँदैन त्यसरी.
1: हजुर अलिकति अब एक त नेपाली राजनीतिमा महिलाहरू आउनै गाह्रो छ होइन, आइसकेका महिलाहरूमा पनि त्यो युनिटी देखिँदैन कि, त्यो के कारणले पद त जति पनि छन् अहिले त महिला कोटा छ होइन क्लस्टर छ, त्यो हुँदाहुँदै पनि महिलाले महिलालाई सपोर्ट नगर्ने अनि तिनै पुरुषको कुरा सुनेर महिलाहरू नै आपसमा लड्ने खालको देखिन्छ, यो किन भइरहेछ? चेतनाको स्तर नभएको कि महिलाहरूले त्यो सोच्न सक्नुहुन्न अथवा पुरुषले बोटी बनाइराख्नु भएको छ,
0: अब त्यो त हामी दिदीबहिनीले नै बुझ्नु पर्यो क्या, मैले अघि नै भने दिदीबहिनीले नै यो कुरा बुझ्नु पर्यो आफूमा लक्ष्य छ, मैले जे सक्छु म ओडामा बसेर मैले के गर्न सक्छु म ओडामै गर्छु होइन, माथि जान सक्ने क्षमतावान दिदीबहिनीहरू माथि जानुहोस् भन्ने कुरा मेरो हो. र किन चाहिँ उहाँहरूलाई धकेल गर्नु पर्यो र होइन, क्षमता छ भने आफ्नै क्षमतामा जानुहोस् क्या, मैले जे सक्छु त्यो गर्ने हो क्या, अरूको रिस गरेर नि भएन होइन, मेरो मैले चाहिँ ल मानौँ अब मैले कुन हदसम्म काम गर्न सक्छु त नि, मेरो दिमागले मेरो चेतनाले होइन मेरो पढाइ लेखाइले कहाँसम्म मैले काम गर्न सक्छु त नि, त्यो हिसाबमा नेता भएर जानु पर्यो क्या, त्यो त्यत्तिकै कसैले माया मानेको भरमा कसैले चाहिँ आफ्नो स्वार्थको लागि होइन कसैले आउनुहोस् भनेर चाहिँ बोलाउँदैमा मेरो क्षमताले भ्याए म जान्छु, मेरो क्षमताले भ्याएन भने म जान्न ज्यान, मेरो क्षमता उहाँले बोलाउनु भयो ल पुरुषको केटाले मलाई बोलाउनु भयो
1: हजुर
0: होइन म तपाईँलाई यो पद दिन्छु भने बोलाउनु भयो, तर मेरो क्षमता छैन भने म चाहिँ बस्दिनँ, मेरो क्षमता जहाँसम्म छ मेरो क्षमता वडामा जाँदा पनि म वडामै गर्छु, जिल्लामा जाँदा म जिल्लामा गर्छु, होइन क्षेत्रमा जाँदा पनि म क्षेत्रमा गर्छु. क्षमता अनुसार जाम झुटको खेती गरेर जानु छैन
1: यो क्षमता नै कस्तो कुरा रहेछ अनि अवसर पाए भने न दिदी बहिनीहरूले क्षमताको विकास गर्छन् अवसरै नदिने कि बन्द गरिदिने आउनै नदिने
0: त्यो चाहिँ
1: पनि देखियो कि
0: त्यो चाहिँ छ अब महिलाहरूलाई अलिकति यो महिलाहरूले नै सङ्घर्ष दिदी बहिनीहरूले नै बरु एक आपसमा चाहिँ एक ऊभन्दा ऊ जाने उसलाई भन्दा म पहिला जान पाउँथ्यो भन्नुभन्दा पनि दिदी बहिनीहरूले नि आँट गरेर जानुपर्छ यसमा कसैले नि माया गरेर होला कुनै स्वार्थले कसैले चाहिँ त्यहाँ लगेर राखेला कसैले त्यहाँ लगेर राखेला ठिक छ हामीले एउटा पार्टीको आस्था हो के अरे मैले म पनि यत्रो वर्ष म यहीँ सिद्धान्तमै बसेर मैले पार्टीलाई माया गरेको छु नि त होइन मलाई पचाइ होइन क्या मलाई पदै चाहिएको छैन ल सोध्नु हाम्रो स्थानीयहरू मैले कुनै दिन पद चाहियो भन्दै म पुण्यताको घर गर्छु जो सोध्नु होला कि म कसैसँग पनि मैले मलाई पद्यो भन्ने म गएको छैन
1: हजुर त्यो नजाँदाखेरि चाहिँ ल तपाईँ बस्दिनु पर्यो भनेर आउने अवस्था हुँदो रहेछ कि योगदान त गरेको
0: सबै त्यस्तो हुनुहुन्न सबै हामीले पनि मूल्याङ्कन गर्नु पर्यो कि मान्छेले मलाई कसरी बोलाएको होइन उसले चाहिँ कसरी चाहिँ उसको पर्सनल तपाईँले मलाई माया मानेर बोलाएर मात्रै भएन कि पार्टी हो नि त पार्टी त सबैको हुनु पर्यो नि त अनि त्यही कारणले गर्दाखेरि विवाद आउँछ अनि हजुरलाई सुटुक्क लगेर एक ठाउँ राखिदिए
1: अनि देखिने कुरा
0: अनि हजुरलाई सुटुक्क एक ठाउँमा राखिदिए मलाई सुटुक्क एक ठाउँमा राखिदिए अनि अरू दिदी बहिनीले त योगदान गरेछ नि अनि उनीहरूलाई अनि पार्टी कहाँ अनि त्यहीँबाट चाहिँ विचलन अनि रिसराग अनि पार्टीभित्र चाहिँ मेलमिलाप नहुने अनि त्यसपछि चाहिँ उसले उसलाई हराउने अनि यस्तै बेइमानी बढ्दै गएर यो हालत भयो यो हालत भयो त भनेपछि स्वार्थमा लाग्नु भएन क्या सबभन्दा र महिलाहरूलाई अलिकति ठाउँ नदिने चलन चाहिँ एकदमै त्यो एकदमै छ महिलाहरूलाई ठाउँ नदिने चाहिँ जो महिला फेरि यस्तो पनि छ क्या अब महिलाहरू एकदमै सङ्घर्ष गरेर आफूलाई चाहिँ अगाडि बढाउन खोज्यो भने त्यो महिलालाई फेरि कसरी हुन्छ एकदमै हुने नहुने आक्षेप लगाएर त्यो महिलालाई फेरि एकदम डाउन बनाइदिने इज्जतै डाउन गराइदिने अनि उसलाई चाहिँ हिँड्न बस्न खानै नदिने क्या
1: हजुर यो परिपाटी नै एकदमै गाह्रो छ कि राजनीति गर्नै गाह्रो छ कि महिलालाई
0: त जुनै क्षेत्रमा पनि महिलालाई यो समाजले बाँच्न त दिँदैन म धेरै भन्छु होइन अब हामीले एउटा त्यो सबै कुरा नबताए पनि देख्नेले बुझ्नेले कति कुराहरू देखिएको छ नि त समाज महिलालाई चाहिँ एकदम गाह्रै छ क्या महिलालाई चाहिँ गाह्रो पनि छ तर महिलाले नि आर्ट चाहिँ गर्नुपर्छ आर्ट चाहिँ गर्नुपर्छ कि आफू कसैको आफ्नो क्षमता छ भने आफैले आँट गरेर अगाडि बढ्ने हो कसैले यो देलान् त्यो देलान् भनेर पनि लतरा भएर चाहिँ हुँदैन
1: अझै पनि हेर्नु न यत्रो भनौँ न केही भयो भने पनि खुल्लामा महिलाहरू पुरुषसँगै प्रतिस्पर्धा गर्न अझै पनि गाह्रो भएकै कारणले त कोटामै त्यो आएका पनि उपसभापति होस् अथवा महामन्त्री होस् होइन अहिलेको विधान संशोधन चाहिँ अहिलेकोमा नि देखियो र अरू पार्टीमा पनि पदाधिकारीमा महिला एकदमै न्यून
0: हुँदैन
1: त्यो हिसाबले हेर्दाखेरि त्यो कोटा पुर्याउनको लागि महिला चाहियो भनेर ल्याउने छुट्टै छ यसले योगदान दिएको व्यक्ति हो उसलाई लैजाउँ भन्ने खालको चाहिँ छैन कि
0: अब यस्तो छ कि योगदान मैले त के भन्छु भने क्षमताको आधारमा चाहिँ निर्णय गरिदिनु पर्यो कि माथिल्लो लेभलको के जुन माथिल्लो लेभलमा हुने नेताहरूले चाहिँ क्षमताको आधारमा चाहिँ गर्नु पर्यो कि अब जति क्षमता छ कि जो यो लेभलबाट उसको लेभल यहाँसम्म हो भनेर बुझ्न पर्यो क्या
1: होइन
0: त्यो मैले भने नि अब मन अब एउटा चाहिँ भनेको आधारमा तपक्क टिपेर लगेर चाहिँ राखिदिँदैमा चाहिँ पनि खासै त्यति ऊ हुँदैन क्या भन्ने कुरा मेरो हो र महिलाहरूलाई चाहिँ अलिकति अब ब्याग चाहिँ धेरै ठाउँमा अब महिला सभापति चाहिँ अब चुनावमा होस् महिला होइन सभापति बन्नलाई अब हरेक ठाउँमा चाहिँ अलिकति नै छ अब यो चाहिँ
1: सभापति महिलाको चर्चै हुन्न क्या त्यहीँभित्रको कार्य समिति सदस्यको घरको चर्चा हुन्छ भनौँ न उपसभापति अथवा कोषाध्यक्ष सचिव महिला हुनुहुन्छ भने नि सभापति यो होला भनेर महिलाको नामै लिँदैन अब अरू के कुरा अब पोखराकै मेयरको कुरा आयो भने पुरुषकै उपमेयरमा महिलाको नाम आउँछ पुरुषकै नाम आउँछ कि त्यहाँ त अब सबै सिस्टमले काम गर्ने हो र केही भिजन त हुनुपर्छ सबभन्दा त अहिले त कस्तो लाग्यो भने त्यो धेरै खुरापाती गर्ने व्यक्ति भन्दा बरु इमान्दार व्यक्तिले काम गर्ने रहेछ
0: त्यही हो कि
1: अन्त त्यहाँ चाहिँ ए क्षमतावान कसलाई भन्ने क्षमतावान
0: होइन खुरापाती नै चलेको छ क्या अहिले यो अहिले हाम्रो माथि विशेष पनि खुरापातीले नै भएको उहाँले मलाई गाली गरे पनि गर्नुहुन्छ यो खुरापातकै हिसाबले चाहिँ भएको छ त्यही हेर्नु न अहिले महाधिवेशनमै पनि अहिले चुनाव अब भोट जुन अहिले त्यहाँ अधिवेशनको चाहिँ चुनावको बेलासम्मको रौनक र अब भोट गरेर चाहिँ भोट सकिएपछिको रौनक हेर्नु न त्यहाँ
1: फरक
0: भइसक्यो अब तिनीहरूले अब गगन थापालाई कति गाली गरिसकेछ गरिसकेका छन् नि त होइन अब स्वार्थ भए चाहिँ राम्रो स्वार्थ पुरा नभए चाहिँ नराम्रो भन्ने कुरो हुँदैन क्या नियम अनुसार जानु पर्यो नि त जहाँ पनि क्या जस्तै अब अहिले आएर चाहिँ ए शेरबहादेवाको अहिले अब शेरबहादेवा नै बरु पालामा चाहिँ हामीलाई यसो दियो अहिले झन् यो झन् निरङ्कुश भयो भनेर उहाँहरूकै मुखबाट सुनिएछ क्या कति कुरा
1: सुरु भइसक्यो
0: नि त होइन अब त्यत्रोलाई मिलाएर लानु त गाह्रै हुन्छ अब त्यो पार्टी अब हामी जहाँ एउटा घर चलाउन त कति गाह्रो हुन्छ भने त्यो सानो एउटा घर चलाउनु तर पार्टी चलाउन सानो कुरा होइन नि त होइन उहाँ अब अहिले मैले भन्छु कि गगन थापाज्यूले चाहिँ त्यो आँट गर्नु उहाँको एकदम ठुलो कुरा हो कि त्यसलाई म एकदमै मान्छु उहाँ जुन त्यो आँट गरेर आउनु भएको छ होइन म त्यो कुरालाई फेरि उहाँको जुन खुबीलाई चाहिँ म एकदमै सम्मान गर्छु होइन सही गलत आफ्नो ठाउँमा होला त्यो कानुन छ नियम छ त्यो कुरालाई चाहिँ म मान्छु तर पनि यो चाहिँ अब यो अधिवेशन चाहिँ 14 उनले 15 उनलाई हस्तान्तरण नगरी चाहिँ यो अधिवेशनलाई चाहिँ मेरो आत्माले चाहिँ मानेन मलाई उहाँले जेसुकै भन्नुहुन्छ तर मलाई मान्दै मैले मलाई चाहिँ त्यो यो सही हो भन्ने नै लागेन क्या
1: हजुर यसले जस्तै अहिले हामी यस्तो बेलामा चाहिँ पार्टी विभाजन जस्तो देखियो कि भित्रै आन्तरिक अरूसँग एजेन्डामा बहस गर्नुपर्ने होइन विकासका एजेन्डामा छलफल गर्नुपर्ने बेलामा हामी पार्टीभित्रै यो आधिकारिक म आधिकारिक हो त होइन भन्ने लडाईँमा
0: लड्दैछौँ
1: अब फागुनमा सङ्घीय चुनावमा त्यो खालको नतिजा होइन भोगिसकेको पार्टीले फेरि अब स्थानीय तहको चुनाव आउँदैछ र त्यही बेलामा पनि यसैमा यसले त झन् पार्टीलाई अझै कमजोर बनाएको छैन त
0: हजुर
1: होइन
0: हो एकदमै झन् अहिले त अब यस्तो बलियो अब अहिलेको जमाना पहिला जस्तो छैन नि त
1: हजुर होइन
0: अब अहिले इन्टरनेटको जमाना छ सबैले मोबाइलमा हेर्नुहुन्छ होइन अब यो राजनीति गफ हरेक ठाउँमा चलेको हुन्छ होइन अब राजनीति हल्का चेतना लगभग जनताहरूलाई अब राजनीति यो नेता यो भन्ने कुरा नि होइन अब लगभग मान्छेलाई नि अलिकति अलिकति चेतना कति नहुने भने कमैलै होला कि
1: हजुर
0: होइन अब भनेपछि
1: अहिले चाहिँ यो यसलाई चाहिँ पार्टीलाई झन् कमजोर बनायो दुईतिर गइरहेछौँ दुईतिर चुनाव भइरहेका छन् होइन हामी एजेन्डामा बहस गर्नुपर्ने बेलामा हाम्रा हाम्रो अबको झन् भित्रैदेखि संगठनलाई बलियो बनाउने बेलामा होइन झन् आफ्नो आफ्नैको लडाइँ भयो कि
0: हो मैले भनेको नि झन् बलियो भएर झन् राम्रो भएर जानुपर्ने ठाउँमा झन् एउटा सम्मानितपूर्वक जानुपर्ने ठाउँमा झन् यो बाहिर देख्दाखेरि चाहिँ मलाई लाग्छ त्यति राम्रो चाहिँ होइन जस्तो लाग्छ मलाई यो बलियो झन् बलियो भएर जानुपर्छ भित्रैबाट मिलाएर लानुपर्छ यो पार्टी
1: अब कसरी जान्छ त यो आफ्नो आफ्नै मेरै गोरुको बाई टक्का भन्ने कि अथवा एउटा अदालतको निर्णय सुन्ने कि अथवा आफै मिलेर जानुपर्ने आवश्यकता देख्नुहुन्छ तपाईँले
0: अब आफै मिलेको भए त अब यो अदालतै चाहिँ होइन अब अदालतमा यत्रो हङ्गामा किन हुन पर्थ्यो र होइन र अब एकदम बुद्धिजीवी सर्कल नेताजीहरू जति केन्द्रीय लेभलको नेताजीहरूले नै छलफल गरेर कतिपय कुरालाई पैताला मुनि हालेर होइन कति कुराहरूलाई नै बिर्सेर पनि अब यसलाई मिलाएर भित्रै अब तल्लो त्यो तहको जुन चाहिँ यो अहिले सही र गलत भनेर जुन चाहिँ एउटा चलिरहेको छ यसलाई पनि चित्तबुद्ध हिसाबले होइन पार्टीलाई बलियो बनाएर लिएर गएर र एउटा जनतामा जानुपर्छ अब यो पार्टीलाई एकदम बलियो बनाएर जनतामा जानुपर्छ यसरी एक्लै एक्लै हिँडेर र एउटाको पक्ष एउटालाई बोकेर हिँडेर मैले फलानालाई बोकेर उसले अर्कोलाई बोकेर मैले उसलाई नेता मान्छु उसले उसलाई नेता मान्छ त्यसरी हिँडेर चाहिँ खासै उपलब्धि चाहिँ हुँदैन होइन एकदम मिलेर एक ठाउँमा तल्लो लेभलबाटै स्वार्थ एकदम स्वार्थरहित भएर गयो भनेर एउटा नेतृत्वलाई त्यही ग्रास लेभलकै जनताहरूले नै जुन पार्टीको नेताहरूले पार्टीको कार्यकर्ताहरूले नै त्यो नेतृत्वलाई बलियो बनाएर लानुहुन्छ
1: हजुर
0: हामी यसरी बल्ल बलियो हुन्छ नत्र भने यसरी माथि माथि त्यो अवसरवादको लागि मात्रै अवसरको लागि मात्रै त्यो माथि गएर चाहिँ यसरी पार्टी बलियो यसरी जुन अहिले अब जुन हाम्रो गौतम थापाज्यूको नेतृत्वमा यसरी गएको छ जुन एउटा सबै त्यहाँ गएको भनेको मैले देख्छु कि उहाँहरूले मलाई जे भने नि भन्नुहुन्छ कि तर सबै अवसरको लागि कि सबै पदको लागि तर त्यसरी त पार्टी बलियो कसरी हुन्छ त नि तल लेभलको त सबै कार्यकर्ता सबै तल छन् क्या कोही पनि गएको छैन तलको
1: उहाँलाई चाहिँ यो सहयोग भन्ने व्यक्ति नभएको
0: हजुर
1: उहाँलाई चाहिँ जस्तै अहिले जुन गरिराख्नु भएको छ अहिलेको सभापतिलाई
0: हजुर
1: यो सहयोग यसो गर भन्ने नेताहरू जति जानुभयो पद पाउँछु भनेर जानुभयो नभएको
0: मलाई लाग्छ कि कतिपय अब स्वार्थको हिसाबमा धेरै स्वार्थले जानुभएको छ
1: हजुर
0: होइन र ठिक छ गगन थापाज्यू एकदम आफूले एउटा पार्टी हान्छु भने त्यसरी आउनुभएको छ उहाँलाई त उहाँलाई कस्तो भयो भने मेरो हिसाबमा मैले हजुरको हिसाबले मेरो हिसाबले उहाँको हिसाबले त्यसरी भएन क्या समग्र हिसाबले उहाँलाई दिनु पर्यो नि त सल्लाह दिनु पर्यो नि त एकजना कसैले मैले केन्द्रीय लेभलको अथवा जिल्ला लेभलको अथवा चाहिँ होइन एउटा राम्रो मैले पद पाउँछु भन्दैमा मेरो मात्रै उसमा उ गरेर भयो ढालेर भएन नि त उहाँलाई पनि अलिकति यसरी जानुपर्छ भनेर त्यो भित्रको व्यक्तिहरूले जुन नेताजीहरूले सल्लाह दिनु पर्यो कि अनि होइन त्यसलाई ल्याउनै हुँदैन त्यो यस्तो त्यो त्यो टिममा जानै हुँदैन त्यो यस्तो हिजो उहाँहरू चाहिँ वरिपरि बसेर यहाँ चाहिँ जुन स्थानीय लेभलमा उठेका बिचरा सोझा सिधा दिदीबहिनी दाजुभाइहरू उठेका दाजुभाइलाई यो त फलानाको टिमको भनेर यहाँ आएर चाहिँ उहाँहरूलाई भोट के अरे चुनावमा उठ नदिने ठाउँै नदिने र फेरि उहाँ गएर चाहिँ आफ्नो मेसोमेलो मिलाएर आएर यहाँ चाहिँ फलाना त देवाको हो फलाना त उसको भनेर छुट्याउनेहरू नै अहिले त्यहाँ गएर चाहिँ गगनलाई चाहिँ उचालेर गगन थापालाई उचालेर चाहिँ आफूहरू नेता भनेर हिँडेका छन् यो कुरालाई चाहिँ एकदमै मेन जतिपल्ट भने पनि मैले भन्न नजानौँला होइन तर चाहिँ मेन कुरो नै उहाँ गएर चाहिँ शेरबहादुर देउवासँग चाहिँ आफूहरू एकदमै नजिक हुने यहाँ आएर चाहिँ फेरि आफ्नो स्थानीय लेभलमा आएपछि यो त गगन यो त शेरबहादुर देउवाको मान्छे हो यो त फलानाको मान्छे हो भनेर हुर्याउने उहाँहरू नै हो
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही गर्नुहुन्छ
0: अब ठिकै छ अब नेपाली काङ्ग्रेस पार्टी सबभन्दा अब एकजुट भएर अब तल्लो लेभलको कार्यकर्ताहरू सबैलाई एउटा काङ्ग्रेस पार्टी बलियो भएर जाओस् सबभन्दा होइन अब मैले नेताजीहरूलाई कसैलाई पनि मेरो कुनै गुनासो गाली गलौज मेरो केही पनि छैन उहाँहरूले चाहिँ अलिकति म एउटा मेरो एउटा सानो सुझाव चाहिँ सबभन्दा यो ऊ नभनिकन आफ्नो स्वार्थमा मात्रै नलागिकन निस्वार्थ भावले पहिला चाहिँ पार्टीलाई बलियो बनाएर लानु पर्यो र त्यसपछि जनताको सामु जानु पर्यो अनि त्यसपछि बल्ल अनि पार्टी बलियो होला अब स्वार्थको लागि मात्रै त्यत्तिकै फलानुलाई नेता फलानुलाई नेता भनेर मात्रै चाहिँ पार्टी बलियो नहोला जस्तो लाग्छ मलाई
1: यो समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ
0: हजुर धन्यवाद बहिनी ल हजुर सबैजनालाई विजया दशमीको शुभकामना र यो दीपावली छठ सबैको शुभकामना छ
1: धेरै धेरै धन्यवाद छ समयको लागि आज हामीले उहाँका सामाजिक योगदानको विषयमा छलफलै गरेनौँ लायन्स क्लबमा अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ एमजेएफ पिएमजेएफ देखि लिएर विभिन्न सामाजिक संस्थामा उहाँको सक्रिय सहभागिता रहेको छ लायन्स क्लब अफ चौतारी बिन्दवासिनी
0: होइन
1: यसमा आबद्ध हुनुहुन्छ र पार्टीमा अहिले नेपाली कङ्ग्रेस देउवा पक्ष को जिल्ला सदस्य कमला गिरीसँगको कुराकानी आज हामीले प्रस्तुत गर्यौं यो विशेष कार्यक्रममा विशेष अतिथिलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथिसहित उपस्थित हुने नै छौं त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन